0: लगातार कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो औपचारिक रेल कार्गो सेवा शुरू गरिएको हो। नेपाली महावाणिज्य दूत जमक झक्क प्रसाद आचार्य तथा कोलकाता भन्सार कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका थिए। पहिलो ढुवानीमा भारतीय कन्टेनर नियमन लिमिटेडको रेल मार्फत नेपालको स्वस्तिक आयल इण्डस्ट्रीजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका 40 फिटका 40 उच्च क्षमताका कन्टेनर पठाइएको छ। सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकै पटकमा 45 वटासम्म 40 फिटका कन्टेनर रेल मार्फत सिधै विराटनगर ल्याउन सकिनेछ। आजको नागरिक दैनिकमा खबर छापिएको छ। कोलकाता विराटनगर रेल कार्गो सेवा सञ्चालनमा तेस्रो मुलुकबाट हुने आयात अब सिधै विराटनगरसम्म। शीर्षकको समाचार।
1: चौतर्फी आलोचना र विरोधपछि चलचित्र मास्टरनीको प्रचार प्रसारका लागि सार्वजनिक गरिएको गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको छ। उक्त गीतले शिक्षक पेशाको मर्यादामा आँच पुर्याएको भन्दै सर्वत्र विरोध भएपछि गायक दुर्गेश थापा र अभिनेत्री एवं निर्मात्री प्रियंका कार्कीले शुक्रबार राति छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा माफी मागेका हुन्। गायक दुर्गेश थापाले आफ्ना दर्शक र शुभचिन्तकहरूको भावनाको सम्मान गर्दै मास्टरनी गीतलाई आफ्नो आधिकारिक युट्युब च्यानल र अन्य सामाजिक सञ्जालबाट हटाएको जानकारी दिएका छन्। उनले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानका पात्र भएको बताउँदै मनोरञ्जनका लागि तयार पारिएको सामग्रीले अन्जानमै कसैको भावनामा ठेस पुगेकोमा क्षमा याचना गरेका हुन्। आगामी दिनमा अझ जिम्मेवार उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। त्यसै गरी अभिनेत्री प्रियंका कार्कीले पनि एक विज्ञप्ति जारी गर्दै उक्त गीत चलचित्रको मूल कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारका लागि मात्र बनाइएको प्रश्न पारेकी छन्। उनले कलाकारिता माध्यमबाट समाजको सम्मानित पेशा र व्यक्तित्वहरूमाथि नकारात्मक असर पुर्याउने कुनै मनोसाय नरहेको उल्लेख गर्दै अन्जानमा भएको गल्तीप्रति पनि माफी मागेकी छन्। कार्कीले यस घटनालाई गल्ती सुधार्ने महत्वपूर्ण पाठका रूपमा लिएको र भविष्यमा सृजनाहरू छनौट गर्दा थप संवेदनशील जिम्मेवार र सचेत रहेको बताएकी छन्। गीतले शिक्षकहरूको गरिमा घटाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अन्तत निर्माण पक्ष र कलाकारले गीत हटाउने र माफी माग्ने निर्णयमा पुगेका हुन्। गीत अश्लीलता फैलाउने दियोअस्थी थियो भने शिक्षिका पेशाप्रति नै तेज बोध गरिएको थियो।
0: आजको अन्नपूर्ण पोस्ट दैनिकमा नेपाल औषधि लिमिटेडबाट 2 वर्षभित्रमा 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी शीर्षकमा खबर छापिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्रमा 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी पत्र गर्ने प्रक्रिया अगाडि बढ़ाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास गुणस्तर परीक्षण उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने जनाइएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।

अथका वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। देशभर सक्रिय मनसूनका कारण बाढ़ी पहिरो चट्याङ र सर्पदंशका घटना बढ़दै जाँदा जनजीवन थप प्रभावित बनेको छ। अविरल वर्षाका कारण बाढ़ी र पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बनेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुँदा यात्रु र सवारी साधन आवागमनमा कठिनाई उत्पन्न भएको छ। बाढ़ी पहिरो र विपदका कारण खोलामा पर्ने पुल बगाएर सड़क सञ्जाल अवरूद्ध भए तुरन्तै जोड्न बेलीब्रिज तयार पारिएको छ। सड़क विभाग पुल महाशाखा अन्तर्गतका विभिन्न सड़क डिभिजन कार्यालयमा 10 बेलीब्रिज तयारी अवस्थामा राखिएका हुन्। यी बेलीब्रिज आवश्यकता अनुसार जुनसुकै स्थानमा पनि जडान गर्न सकिनेछ।
2: प्राध्यापक तथा लेखक अभि सुवेदी प्राय एउटा कुरा दोहोर्याइरहन्छन्, नेपालमा पुस्तकालयको कुरा कसैले गर्दैन। यस वर्षको वसन्तमा भने केही समयका लागि पुस्तकालय चर्चामा आयो, तर त्यो चर्चा कुनै नयाँ पुस्तकालय खोलेको वा मानिस फेरि पढ्ने बानीतर्फ फर्किएको भएको थिएन। राजधानीकै पुराना सार्वजनिक पुस्तकालय मध्ये एउटामा ताला लागेको कारण थियो। गत 1 वैशाख अर्थात अप्रेल 13 सरकारले काठमाडौँको भिरकुटी मण्डप स्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय बन्द गरायो। उक्त पुस्तकालय समाज कल्याण परिषदको मातहतमा रहेको भ्रिकुटी मण्डप प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदै आएको थियो। सार्वजनिक पुस्तकालय बन्द ढोकाभित्रको ठूलो कथा आजको कान्तिपुर दैनिकमा खबर छ।
1: आर्थिक वर्ष 2082-83 792,187 जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष 81-82 तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा 47,000 कमी आएको छ। आर्थिक वर्ष 81-82 वैदेशिक रोजगारीमा जान विभागबाट 839,270 जनाले श्रम स्वीकृति लिएका थिए। प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या 5.60% घटेको छ।
2: सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीहरूलाई नहटाइने भएको छ। करार अवधि असार मसान्तमा सकिए पनि उनीहरूले 1 साउनदेखि आफ्नो कार्यालयमा हाजिर गर्न पाउने गरी विभागको मन्त्री परिषदले निर्णय गरेको हो। सरकारले करारमा नयाँ कर्मचारी भर्ना भने रोकेको छ।
1: नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा बढ़दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 वित्तीय स्थायित्व प्रतिवेदन अनुसार आर्थिक वृद्धि दर बढ़े पनि कर्जाको गुणस्तरमा आएको गिरावट वित्तीय प्रणालीका लागि मुख्य चुनौती बनेको छ।
2: सरकारले 2057 साउन 2 कमैया प्रथा अन्त्य गरेको घोषणा गरेको थियो। 26 वर्ष पूरा हुन लाग्दा पनि दाङ बर्दिया लगायतका पश्चिम नेपालका दर्जनौ मुक्त कमैया परिवार पुनर्स्थापित हुन सकेका छैनन्। मुक्त कमैया जग्गा धनी लाल पूर्जा परिचय पत्र र सम्मानजनक जीविकोपार्जनको अधिकारबाट अझै वञ्चित छन्। मुक्त कमैयाले राज्यले गरेको पुनर्स्थापनाको प्रतिबद्धता पूर्णरूपमा कारण हुन नसकेको गुनासो गरेका छन्।
1: नेपाल टेलिकमले भौतिक तथा ई सिम कार्ड हराएमा वा बिग्रिएमा अनलाइन मार्फत आवश्यक विवरण भरेर नयाँ सिम लिन सकिने व्यवस्था गरेको छ। सिम लिन सेवाग्राहीले ई सिम .ntc.netnp मा आवेदन गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ।
2: पछिल्लो 1 साता यता निरन्तर पानी पर्दा किसानहरू धान रोपाईमा व्यस्त छन्। मानो रोपेर मुरी फलाउने असार महिनाको शुरूमा पानी नपर्दा किसान चिन्तित थिए, तर पछिल्ला केही दिन यता परेको पानीका कारण देशभर 13,73,862 हेक्टरमा रोपाई भएको कृषि विभागले जनाएको छ। बिहिबारसम्म धान रोपाई 61% भएको थियो भने शुक्रबार एकै दिन 8% बढ़ेर 69.77% रोपाई भएको छ।
3: शीतको खुसी गोलको जोस विश्वकपको हरेक क्षण रोमाञ्चक बनोस् फुटबलको

0: the summer, back is bonus bomb.
1: I set up the
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-421-7666 सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। चीनका राष्ट्रपति शी जिनफिङले कृत्रिम बौद्धिकता अर्थात एआईको विकास कुनै एक देशको नियन्त्रण वा प्रभुत्वमा सीमित हुन नहुने बताउनु भएको छ। उहाँले यसको सुरक्षित समावेशी र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकारी अपरिहार रहेको बताउनु भएको छ। विश्व आर्टिफिशियल इन्टेलिजेन्स सम्मेलनको उद्घाटन समारोहलाई शुक्रबार सांघाईमा सम्बोधन गर्दै उहाँले एआईलाई प्रतिस्पर्धाको नभई सहकारीको माध्यम बनाउनु पर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्थाहरूले जनाएका छन्।
4: अब खेल खबर। एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल युवैसँग सुपर ओभरमा पराजित भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा जित निकाल्दै युवै प्रतियोगिताको फाइनलमा पुगेको हो। निर्धारित विश्वभरको खेलमा दुवै टोलीले समान 200 रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युवैले सबै विकेट गुमाउँदै 100 रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले विश्वभरमा सबै विकेट गुमाएर 100 रनमै सीमित भयो।
3: नेपाली खबरमा अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा अस्थायी अविचलित अभियन्ता भनेर नागरिक अगुवा तथा पूर्व मन्त्री अर्थशास्त्री समेत रहनुभएका देवेन्द्र राज पाण्डेको गैराति निधन भएको छ र त्यसै सन्दर्भलाई जोडेर किशोर दाहालले आजको कान्तिपुर दैनिकमा उहाँको स्मरणमा लेख्नु भएको छ। काठमाडौँको विशाल नगर स्थित देवेन्द्र राज पाण्डेको निवास नागरिक अधिकार र लोकतन्त्रको पैरवी गर्ने सक्रिय थलो थियो। लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएका धेरै मानिस त्यस निवासमा पुग्थे र पाण्डेसँग परामर्श लिन्थे। पाण्डे स्मृतिका पोका फुकाउँथे र मार्गदर्शन गर्थे। 45 वर्षभन्दा बढ़ी समयदेखि नागरिक मैत्री व्यवस्थाको पक्षमा सक्रिय सार्वजनिक बौद्धिक योद्धा पाण्डे शुक्रबार सधैँका लागि अस्ताएका छन्। 87 वर्षीय उनको निधन निजी निवासमा भएको। उनको स्वास्थ्य अवस्थाबारे नजिकबाट जानकार डाक्टर अनुप सुवेदीका अनुसार उनी पेनक्रियाजको क्यान्सरसँग जुझिरहेका थिए। पत्रकार हुँदै नागरिक अभियन्ताको बाटोमा क्रियाशील नारायण वाग्ले पाण्डेलाई पछिल्लो 4 दशकको राजनीतिक संक्रमणमा नागरिक चेतनाको आगो बाल्ने पक्का नागरिक अभियन्ताका रूपमा सम्झन्छन्। उनले भने लोकतन्त्र नागरिक स्वतन्त्रता नागरिक हक र समानता स्थापित गर्न सधैं सक्रिय रहने व्यक्तिका रूपमा उहाँको सधैं सम्झना भइरहन्छ। नागरिक हक र नागरिक मैत्री व्यवस्थाका निम्ति पाण्डेको सक्रिय सहभागिता 2036 सालदेखि नै भएको हो। प्रारम्भमा पञ्चायतकालीन शासनका जागिरे उनले 36 सालमा अर्थ सचिवबाट राजीनामा दिएका थिए। तत्कालीन राजा वीरेन्द्र शाहले घोषणा गरेको जनमत संग्रह सफल बनाउन प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाले पञ्चायत पक्षलाई जिताउन राज्य सत्ताको दुरूपयोगलाई तीव्रता दिएपछि उनले राजीनामा दिएका थिए। उनको राजीनामाले बहुदल पक्षलाई ठूलो ऊर्जा दिएको थियो। पञ्चायत पक्षलाई आकर्षित तुल्याएको थियो। उनले लेख तथा अन्तर्वार्ता मार्फत पञ्चायत व्यवस्थाको कमजोरी जनता समक्ष ल्याउन भूमिका खेलेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: विदेशहरूमा पनि यस्तो खालको समर्थन छ।
6: पहिलो समय
5: के लाग्छ भने हाम्रो देशमा
6: अहिले बिहानको 6 बज्यो,
5: 3 वटा
6: संयन्त्र बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
5: सामर्थ्यवान सबल दक्ष प्रविधि युक्त बनाई राष्ट्र सेवामा लगाउन सकिन्छ कि नेपाली सेनाको शस्त्र प्रयोगलाई राष्ट्रिय सुरक्षालाई अब विशेष गरी लगाउनलाई सकिन्छ कि बरु उनलाई सक्षम बनाउनेको हो कि भन्ने चाहिँ अब मेरो आफ्नो

युवाले गरेर रोजगार मूलक शिक्षामा जोड दिएर नागरिकलाई रोजगार दिलाउनुको साथ हो। अहिले अनावश्यक तालिम दिने हावादारी जस्ता कुरा गर्ने अनि अलि झ्यारे सैन्य समर्थन त होइन भन्नुभयो, तर चौथो एउटा प्रकृतिको चाहिँ अब त्यस्तै खालको एउटा सैन्य प्रकृतिको संरचना हो जसले गर्दाखेरि हो कि भन्ने मलाई लागेको थियो। जसले गर्दा आर्थिक व्यवहार राज्यलाई आर्थिक व्यवहार गर्ने कस्तै छ

0: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा कानून निर्माण र सुधारका लागि सरकारले जनाएको प्रतिबद्धताको प्रसंग। सरकारले चालू आर्थिक वर्ष 2083-84 कानून सुधार र निर्माण वर्षको रूपमा घोषणा गर्दै नयाँ बनाउने कानून र बनेका कानूनलाई कार्यान्वयनका लागि बनाइएको योजना अनुसार अघि बढ़ने प्रतिबद्धता जनाएको छ। यो आर्थिक वर्षमा निर्माण गरिने 166 विधेयकहरूको सूची यसअघि नै संघीय संसदमा बुझाएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउने वर्षलाई कानून सुधार र निर्माणको वर्षका रूपमा घोषणा गरेको हो। हिजो एक सन्धि सार्वजनिक गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून र सुधार र निर्माणको वर्ष घोषणा गरिएको बताउनुभयो।
2: आर्थिक वर्ष 2083-84 कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार तथा कानून निर्माण वर्ष ल रिफर्म इयरको रूपमा घोषणा गरेका छौं। यस वर्ष प्रचलित ऐनहरूको पुनरावलोकन गर्दै आवश्यक कानूनहरूमा संशोधन, खारेजी, संहिताकरण वा एकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ भने नयाँ कानून आवश्यक भएका क्षेत्रहरूको पनि पहिचान गर्नेछौ, जसका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गरेर समग्र प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढ़ाउनको लागि

लागि पनि ऊर्जा चाहिन्छ, शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्वेदमा हामीले सिकाएको छ स्वास्थ्य सुरक्षा जीवन उपचार र तन्त्र विज्ञानको वेद हो यो। विशेष गरी अथर्ववेद भनेको चार वेदको मुनि वर्णन तपाईँलाई गरे। अब यी चारै वेदको विशेष गरी सारांश के छ त, विशेष गरी ऋग्वेदमा प्रकृति ब्रह्माण्ड दर्शन गहिरो सार भनेको चाहिँ सत्य ब्रह्म ज्ञान जीवनको मूल भनेर सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म संस्कार पूजा विधि कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ संगीत भक्ति ध्यान स्वर शक्ति मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या उपचार वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार सुरक्षाको विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ। वेद पढ्नाले असाध्यै राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा वेद पढेको घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पालेको घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अघि भनेको थिएँ स्वर संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म स्वर संस्कार हुने गर्दछ, हो कि होइन? स्वर संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्व आचार्यहरूले मानव जीवनमा 16 प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ 16 संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ है, अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातक कर्म पर्दछ, पाँच नम्बरमा पर्छ नामाकरण पर्दछ, छ नम्बरमा पर्छ निष्क्रमण पर्दछ, सात नम्बरमा अन्नप्राशन पर्दछ, आठ नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ, दस नम्बरमा यज्ञभवित पर्दछ, अनि एघार नम्बरमा वेदारम्भ पर्दछ। भनेको वेद पढ्नु पनि हाम्रो स्वर संस्कार मध्येमा पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेको गोदान गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा तेजाग्नि संग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ। हाम्रो सोह्र संस्कार मध्येमा हामीले विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा। अब तपाईँले जान्नुभएको कुराहरू चाहिँ है त, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले है, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ। अर्को चाहिँ तपाईँको चाहिँ नामाकरण, त्यसपछि नडान गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ, त्यसपछि अन्नप्राशन भनेको भात खुवाइ गर्ने कुरा बुझ्नु भएको छ होइन त, त्यसपछि कर्णभेद भनेको कान छेन्ने हो त चाहिँ है, त्यो पनि तपाईँलाई थाहा छ, तर कर्णभेद भन्ने कुरा थाहा थिएन, कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो, हो कि होइन? जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो है, चुडाकरण पनि तपाईँलाई थाहा थियो, एक कपाल खौरिने चुडाकरण गर्ने छेवर गर्ने पनि थाहा थियो तपाईँलाई, हो कि होइन? त्यसपछि यज्ञपवित जय लाउनुपर्छ व्रतबन्ध गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई, हो कि होइन? अब वेद पढ्नुपर्छ, जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ कि बटुकेहरूलाई, तर एउटा दुईवटा मात्रै पढेर होइन, अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा, ल माताजी म त अब काशी जानु पर्यो, बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ होइन, काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ, ल भान्जा बाबु म बिहा गरिदिन्छु यहीँ बस्नुपर्छ, दुरीले मिठो मिठो पकाएर खान दिन्छन् यहीँ बसेर पढ्नुपर्छ भनेर मामा श्रीले फकाएर लिएर आउनुहुन्छ नि, त्यो त तपाईँलाई थाहा छ नि, हो यसको अर्थ त्यो हो, तपाईँलाई यसको अर्थ थाहा नहुन सक्छ, त्यो मैले भनिदिएँ है। जस्तै गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो, विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, अनि त्रेताग्नि संग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई, अहिले आयो हामीले तर

सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ। त्यस्तै गरी पुंसवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस्, बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ। यसमा चाहिँ विशेष गरी मातृरक्षा, भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ, यो पनि गर्नुपर्दछ हामीहरूले चाहिँ। अनि अर्को सीमन्त नयन संस्कार भनेर मैले भने तपाईँलाई, गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ। अर्थात् सीमनामा रक्षा गर्ने, गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने, शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ। यस्तै गरी दाता कर्म संस्कार भनेको चाहिँ शिशु जन्मेपछि तुरन्तै हुने संस्कार, बच्चालाई शुद्धता र रक्षा, दीर्घायु, ज्ञानको आशीर्वाद दिने, जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई दाता कर्म संस्कार पनि भनिन्छ। नामकरण भने तपाईँलाई थाहा छ गरे, शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने, नाम बच्चाको नाम राख्ने, जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामकरण भनिन्छ। यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ 3 अथवा 4 महिनामा शिशुलाई खुल्ला आकाश सूर्य किरण देखाइन्छ, विशेष गरी उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो। अन्नप्राशन भनेको चाहिँ 6 महिनामा खीर चामल वा शुद्ध भोजन बच्चाको पाचन शक्ति शुरू भएको सूचक, भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्नप्राशन भनिन्छ। चूडाकरण भनेको जन्मसाथ एकै अपवित्र अवसर हट्छ भन्ने मान्यता हो। पहिलो पटक कपाल काट्ने मुन्डन गर्नेलाई विशेष गरी शारीरिक स्वास्थ्यका सक्रिय हुन्छन्, वैदिक अक्युप्रेसर पनि हो यो विशेष गरी चाहिँ। उपनयन संस्कार भनेको चाहिँ यज्ञ पवित्र धारण, बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो। गुरु शिष्य परम्परामा प्रवेश गराउने, आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने, वेदा अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्र सहित आध्यात्मिक ज्ञान प्रारम्भ, जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ। केशान्त भने गोदान संस्कार भनेको चाहिँ किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ। यसमा विशेष गरी चाहिँ समावर्तन संस्कार भनेको विद्या चाहिँ तपाईँको समाप्ति, गुरूबाट शिक्षा लिने संस्कार, विशेष गरी गुरूकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा, अब समाज र परिवारमा जिम्मेवारी पूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समावर्तन संस्कार पनि हामी भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन, अग्निदेव साक्षी राखी, प्रेम कर्तव्य श्रद्धा र सहायताको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले। अनि त्यसपछि वानप्रस्थ संस्कार, गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण संयुक्त परिवारमा नेतृत्व सन्तानलाई दिनु, धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ नि विवाहाग्नि परिग्रहण भनेको थिएँ नि मैले, हो यो हो विशेष गरी चाहिँ। अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार, शरीर 5 तत्वमा विलय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दिनु, पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संस्कारको साथ एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणालीलाई नै स्वर संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराएँ। तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ, अहिले भनेको थिएँ मैले स्वर संस्कार, यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसले गर्दाखेरि यसको व्याख्या गर्न थाल्ने हो भने त यहाँ तपाईँको दिन बित्छन् होइन। त्यही भएर अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी भने गराएको छु। कुनै पनि जिज्ञासा रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको वर्षमा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजे म फेरि कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी दशौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, फेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: भन्ने किताब निकाले.
1: हजुर.
0: 66 सालमा जनगीति संग्रह भन्ने किताब निकाले.
1: हजुर.
0: 74 सालमा संघीय गणतन्त्र र गोर्खा भन्ने पुस्तक निस्क्यो र 75 सालमा राज्य पुनर्संवर्धना गोर्खा र गोर्खाली प्रतिभाहरू भनेर त्यो प्रकाशित भयो र 82 सालमा न्यायको खोजीमा उत्तरी गोर्खा भन्ने किताब प्रकाशित भयो र अब छिटै जैविक विविधतासित सम्बन्धित पुस्तक पनि प्रकाशनको तयारीमा छ र अन्य सामग्री पनि मसौदो गरिरहेको छु, कर्मशः निस्किँदै जान्छ. र यसरी म लेखनमा चाहिँ मलाई प्रकृतिले जागर दिएको छ. पत्र पत्रिका पढ्ने र लेखनलाई महत्व दिने मलाई चाहिँ प्रकृतिले जागर दिए हुनाले त्यति चाहिँ लागेको छु. र अहिले चाहिँ राजनीतिक जीवन चाहिँ पार्टीगत रूपमा खाली भए हुनाले मलाई लेखनको लागि अध्ययनको लागि प्रशस्त समय छ र म गर्व पनि छ.
1: अनि यो जुन किताब लेख्नुभएको छ, अब यो डिजिटलाइज गर्नुपर्छ, आफ्नो ओस्कार बनाउनुपर्छ भन्ने किसिमको प्रेरणा हजुरले कहाँबाट आयो?
0: अब यो चाहिँ के रह्यो भने मैले यो जनगीति सङ्ग्रह किताब निस्किएपछि त्यसको केही गीतहरू सँगालेर मैले सिडी पनि निकालेँ.
1: हजुर.
0: 68 सालतिर. त्यसपछि 76 सालमा पुग्दा मेरो युट्युब पनि दर्ता भएको छ.
1: हजुर.
0: है. र त्यही युट्युब दर्ता गर्दाखेरि पनि यसबारेमा थोरै मैले चाहिँ जानकारी पाएको थिएँ र पछि अरू साथीहरूबाट सुने. यो फेसबुक चलाउँदाखेरि फेसबुकमा हालेका सामग्रीहरू लामो लामो सामग्री मान्छेले नपढ्ने रहेछ, छोटो छोटो सामग्री मात्रै पढ्ने रहेछन्. लामो सामग्री चाहिँ हाल्दा एउटैमा नअटाउने, अर्को अङ्क हेर्दै हेर्दै पनि थाहा नहुने, त्यहाँ छोटो छोटो सामग्री मात्रै रुचाउने रहेछ फेसबुकमा. भने यो लामो सामग्री चाहिँ कसरी यसलाई व्यवस्थापन गर्ने त भन्ने मनमा म घोथलिराखेका थिएँ. र कोही जान्ने प्राविधिक साथीहरूबाट चाहिँ के जानकारी भयो भने वेबसाइट खोल्यो भने चाहिँ सामग्री पुरै राख्न सकिने भयो, किताब पनि सर्लकै अट्छ र विद्युतीय सामग्रीमा भएका आफ्ना सबै विगतका कोसेलीहरू पनि त्यसमा अट्छ भन्ने कुरा पनि जानकारी भयो. भइसकेपछि अनि मैले चाहिँ एकजना गोर्खाकै भाइलाई यसबारे वेबसाइट बनाउनको लागि भएर मैले थोरै कुराकानी गरेका थिएँ. सायद सिप नपुगेर हो अर्थात् के नपुगेर हो अलिक सघाउनु भएन. र चाहिँ एकजना प्राविधिक रूपमा एआइटी सम्बन्धी दक्ष मित्र नै भेट्नु भयो. भेट भइसकेपछि अनि उहाँ भेट्न खोज्नुभयो एउटा ऐतिहासिक विषयवस्तु बारे छलफल गर्न भेट भएको र सँगै उहाँको प्रतिभा पनि त्यसैसित प्रविधिसित केन्द्रित भएर आफ्नो सामग्रीलाई चाहिँ डिजिटलाइजमा जानुपर्छ भनेर उहाँले भन्नुभयो. र जसले अन्तर्वास लिइरहनु भएको छ उहाँले नै त्यो चाहिँ विषय उक्काइदिसे कि अनि भनिसकेपछि उहाँले यो विषयको बढी अनुभव छ भनेपछि मैले चाहिँ वेबसाइट तयार गर्ने जुनमा पनि भने र त्यो तयार भइसकेको छ. अब कर्मश सामग्री अब पस्किँदै जाने क्रम सुरु हुन्छ.
1: हजुरले हजुरले लेख्नु भएको किताबहरूमध्ये मस्किनको गङ्गालाल पोखराको बारेमा दुई पेज लेख्नु भएको होइन, त्यही क्रममा नै मेरो पहिले क्रममा मलाई भोक जाग्यो. अहिले अमेरिकामा बस्नुभएको नारायण पोखरा त्यसमा गङ्गालाल पोखरा हजुरले चिन्नुभएको जान्नुभएको र हजुरको किताबमा लेखिएको कुराहरू पनि उहाँको बारेमा केही कुराहरू भन्नु भएको.
0: अब यो नन्दलाल बोहराको बारेमा चाहिँ म धेरैचोटि मसेल जाने आउने गरेको मान्छे 35-36 वर्षदेखि, तर कसैले पनि नन्दलाल बोहराको बारेमा यस्तो के रे भनेर भनेको थिएनन् मलाई. र मैले त्यो सङ्घीय गणतन्त्र र गोर्खा भन्ने किताब लेखनको क्रममा गोर्खाको सबैमा करिब 44-69 गाविसमा चाहिँ 54 गाविसमा स्थल गर्थे र त्यसपछि गोर्खामा चाहिँ नेपाली

0: काङ्ग्रेसको ऐतिहासिक पृष्ठभूमि के हो त? होइन चिरञ्जीवी विभागले नेपाली काङ्ग्रेसको वरिष्ठ नेतै हुनुहुन्छ उहाँ, होइन विगतको दिनभरिमा उहाँसँग सोध्न जाँदा उहाँले चाहिँ नन्दलाल बोहराको बारेमा आठै सालमा काङ्ग्रेसको संस्थापक अध्यक्ष हुनुभएको जिल्लाको भनेर सुनाउनुभयो। त सँगै उहाँको अर्को यो त राजनीतिक जीवनको पाटो भयो, सामाजिक जीवनको पाटोमा चाहिँ उहाँले 11 सालतिर त्यहाँ बगुवा मसेलतिर वीरता प्रथा रहेछ र त्यो वीरता प्रथाको उत्पीडनबाट जनतालाई मुक्ति दिलाउनुको लागि गाउँबाट 600-700 जनताले पैदल हिँडाएर काठमाडौँ नानीटी अगाडि आएर वीरता प्रथाको विरुद्ध प्रदर्शन गर्नुभएको अरे भन्ने उहाँले सुनाउनुभयो मलाई। सायद त्यो बेलाको आवाज सँगै हुँदै रहेर होला 16 सालमा देशको प्रधानमन्त्री 5 साल अब यो बनाउँदाखेरि वीरता प्रथा उन्मूलन ऐन त्यति बेला सरकारले केन्द्रलाई चाहिँ ढिलो भयो होला पहिले कुरा, तर नन्दलाल बोहराको राजनीतिक रूपमा पनि जिल्लाको पहिलो चाहिँ भारतीय गोर्खाको सैनिकलाई आएर छोडेर गएर पार्टी जीवनमा सक्रिय हुनुभएको कुरा, नेतृत्व लिएको कुरा र त्यो शोषण उत्पीडन राज्यको तर्फबाट भएको शोषण उत्पीडनको विरुद्ध जनतालाई सङ्गठित गरेर एउटा विद्रोहमा पैदल हिँडाएर काठमाडौँ ल्याएर चाहिँ नारायण अगाडि प्रश्न गरे भने कान्छिने कुरा थिएन। त्यो सामाजिक जिम्मेदारीको ऐतिहासिक भूमिका निभाउनु भएको कारणले मैले त्यो विषय पनि त्यो किताबमा उल्लेख गरेँ, होइन र उहाँलाई चाहिँ मसेली जनताले अब कसरी चिन्ने त उहाँको नाममा कहीँ न कहीँ एउटा स्तम्भ त्यहाँ तयार गर्यो भने उहाँले गरेको योगदानको त्यहाँ कदर हुन्थ्यो भन्ने लाग्छ है। हामीले सक्ने सहयोग भनेको लिपिबद्ध गरि नामै उहाँको नसुने मान्छे त्यति अहिले मात्र कहीँ नाम छैन, उहाँको योगदान थाहा पाउँछ। त्यसैले भावी पिँढीलाई थाहा पाउनको लागि उहाँको नाममा अहिले गरेको योगदान बलिदानको एउटा स्मरण हुने गरेर स्तम्भ त्यहाँ पाउँदैन।
1: अब हामीले के देखाएको छ भने यहाँनिर इतिहास मात्र पढाइएको छ तर इतिहासको अनुभूति गर्ने किसिमले पाठ्यक्रम गरेको छैन, कसैको बारेको जीवनीको शब्द शब्द पढाइएको छ तर के हुनुपर्ने हो भन्ने कुराहरू अवस्था भएको छ। त्यस कारणले अहिलेको हाम्रो यो छलफलमा शैक्षिक जागृतिका मूल आधारहरूलाई कसरी सम्बोधन गर्न सकिएला भन्ने कुरा।
0: अब यसको बारेमा त हामीले अब विगतमा समाजमा ककसले कस्ता कस्ता योगदान गरे, स्कुल विद्यालय खोल्न अगाडि बढ्यो, गाउँमा बाटोघाटो निर्माण गर्न कोले अगुवाई गरे, गाउँमा वनको रक्षा गर्नुपर्छ भनेर कसले अगुवाई गर्यो र गाउँमा राम्रो खालको न्याय निसाप गरेर कोही परिपरि छवि कसले बनायो र गाउँले जनतालाई चाहिँ भरेको शोषण जीवनको बारेमा झगझग्याएर कसले सङ्गठित गर्यो कसले आन्दोलन गरायो भन्ने विषय चाहिँ समाजमा गहिरोसँग छलफल नचलाइकन इतिहासको बोध हुँदैन। इतिहासलाई सरस्वती हेर्दाखेरि बितेका घटनाहरूको सिलसिलेवार लेख यति छोटो शब्द छ इतिहासको परिभाषा है, तर मुख्य कुरा विगत गरेका ज जसले जुन जुन ठाकबाट जे योगदान गरे त्यसको चाहिँ श्रृङ्खलाबद्ध लेखन गरियो भने त्यसको रक्षा हुन्छ होइन। हिजो धर्मराज थापाले कति सालमा लेख्नुभयो गीत, दाई काले भाइ पनि काले काले काले मिलेर खान थाले, जो गीत लेख्नु भएको थियो अहिले राज्य संरचना आइपुग्दाखेरि त्यो सरलकै प्रतिनिधित्व भएको उहाँको त्यो लेखन क्षमता पनि एउटा ऐतिहासिक हो नि त। त्यसैले यो विषयवस्तु र हामीले इतिहासको लेखनलाई सरस्वती विगत इतिहास जो अहिले पाठ्यक्रम पाइरहेछ त्यो मात्रैले पुग्दैन, इतिहासका धेरै आयामहरूलाई हामीले कोतल्न सक्नुपर्छ भन्ने
1: धेरै धन्यवाद छ आफ्नो अमूल्य समयका बाबत पनि शिक्षाको बारेमा र हुनु पर्ने शिक्षा बारेमा व्याख्या गर्नुभयो। जति पनि डिजिटल सिस्टमबाट नै सहकार्य कार्यक्रम पढाउनुपर्छ र शिक्षा भनेको नै नोकरसाई होइन मौलिकता हुनुपर्छ भन्ने दृष्टि जानुभयो। त्यस कारणले कालीमाटीको केरा होइन केराघारीको केरा नै सिकाउनुपर्छ विद्यार्थीलाई भाषा। त्यसमा धेरै कुराहरू छन्। अब फेरि अर्को विषयमा हामी नयाँ कुराहरूमा सर्वप्रति हार्दिक आभार गर्न चाहन्छु।
0: हस्त पश्चिमसँग आवाज रेडियो साइनो सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूमा धन्यवाद दिँदै प्राविधिक क्षेत्रबाट सहयोग गर्ने
2: कानुन सबैको लागि समान हुनुपर्छ पछि उहाँले हिरासत गर्नु पर्यो। यसरी सुरुमै बलियो सरकारले अपनाएको कार्यशैलीले केही उपलब्धि दिन सक्छ। यस विषयमा अझै गम्भीर प्रश्नहरू छन्। भदौ 23 र 24 गते वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीवादी आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ। भदौ 23 र 24 को घटनाको जिम्मेवार को थियो? कसको गल्ती थियो? भूमिका कसको थियो? नेतृत्वमा को थियो? प्रदर्शनकारीको भूमिका के थियो? निर्दोष नागरिकहरूले किन ज्यान गुमाए? यी प्रश्नहरू उत्तर अझै सरकारले दिन सकेको छैन। उत्तर खोज्ने जिम्मेवारी पनि यही सरकारको हो। यो 100 दिन यदि 100 दिन पछि पनि सरकारसँग उत्तर छैन भने जनताले सरकारसँग प्रश्न सोध्ने प्रत्यक्ष अधिकार राख्छन्। हामी जनताका प्रश्न सोधिरहेको छौँ। यो सरकार जेएनजी आन्दोलनको शहीदहरूको बलिदान र तिनका परिवारको पीड़ामाथि उभिएको सरकार हो। तर प्रश्न छ, आजसम्म प्रधानमन्त्रीज्यूले ती शहीद परिवार र घाइतेहरूलाई भेट्न किन आवश्यक छान्नु भएन? जेएनजी प्रतिनिधिहरू घाइतेहरू र शहीद परिवारप्रति

0: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 MHz
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 MHz

अस्पताल पुगेर उपचार कार्य सञ्चालन गरेको थियो। घाइते 5 जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा 2 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने बाँकी 3 जनाको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। उहाँको 87 वर्षको उमेरमा हिजो बेलुका काठमाण्डुको विशाल नगरमा रहेको आफ्नै निवासमा निधन भएको हो। क्यान्सरका बिरामी पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो। पाण्डेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिने परिवारहरूले जनाएका छन्। पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। 2046 सालको आन्दोलनपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047-48 उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो। त्यही सरकारको पालामा नेपालको संविधान 2047 बनेको थियो। उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको रूपमा पनि चिनिने गरिन्छ। जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठी अन्तर्गतका विभिन्न पोखरी तथा पोखरीका डेल क्षेत्रमा भएको अतिक्रमण संरचना हटाउन सरकारले 7 दिने अल्टिमेटम दिएको छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्च स्तरीय कार्यदलको प्रतिवेदन 2062 कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विश्वराव पोखरी, दशरथ तलाउ, अर्घजासर, रत्नसागर पोखरी, मुरलीसर, दीर्घिका सर, गोरथाई पोखरी लगायतका जलाशय तथा तिनका डिल क्षेत्रमा भएका अनधिकृत संरचना र अतिक्रमण हटाउन निर्देश दिएको हो। समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले गुठी अन्तर्गतका पोखरी र तिनका डील क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएको पाइएको छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: चार वर्षको साथ चार वर्षकै वारेन्टी स्थितिको विश्वास हरेक गोल हरेक उत्साहले बनाऊ घर अथवास
2: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: गैराती र अहिले बिहान देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक नुवाकोट अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजदेखि पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार कोशी मधेस बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ, त्यसैले लामो दूरीको यात्रा नगर्न उहाँले सुझाव दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशभर मनसूनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आधी खोप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदी नाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। शुक्रबार मेक्सिको दक्षिणी तटमा 7.3 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरका केही भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार मेक्सिको र ग्वाटेमालाको तटीय क्षेत्रहरूमा सामान्य भन्दा 0-3 देखि 1 मिटर अग्ला खतरनाक सुनामी छालहरू आउन सक्छन्। दक्षिणी मेक्सिको ओक्साका राज्यका गवर्नर सालोमन जारा कुजले भूकम्प मध्यम तीव्रताको भएको बताएका छन्। यद्यपि अहिलेसम्म कुनै ठूलो क्षतिको रिपोर्ट भने आएको छैन। समाचार एजेन्सी रोइटर्सका अनुसार भूकम्पको धक्का ग्वाटेमाला र एल साल्भाडोरमा पनि महसुस गरिएको थियो। ग्वाटेमाला सिटीमा आतंकित बासिन्दाहरू घरबाट बाहिर निस्केका थिए भने सतर्कता प्रणालीले जोखिममा रहेका तटीय क्षेत्रका सरकारी निकायहरूलाई मानिसहरूलाई सतर्क गराउन र आवश्यक सुरक्षा उपायहरू लागू गर्न आग्रह गरेको छ। त्यस्तै खाड़ी क्षेत्रका धेरै देशमा शनिबार बिहान सुरक्षा सतर्कता उच्च बनाइएको छ। कुवेत बहराइन साउदी अरबका केही क्षेत्रमा सम्भावित शत्रुतापूर्ण ड्रोनको खतरा देखिएपछि साइरन बजाइयो तथा नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। कुवेतको सेनाले सामाजिक सञ्जालमा जारी गरेको वक्तव्यमा शत्रुतापूर्ण ड्रोनको सम्भावित खतरा विरूद्ध हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाइएको छ। सेनाले नागरिकलाई सुनिएका विस्फोटका आवाजहरू प्रतिरक्षा प्रणालीले आकाशमै लक्ष्य वस्तु निष्क्रिय पार्दा उत्पन्न भएको स्पष्ट पारेको छ। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग पराजित फ्रान्स र साबेक विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बापे र उस्मान डेम्बेले तथा इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङहमले सेमी फाइनलबाट बाहिरे पनि गोल्डेन बुट जित्ने सम्भावना कायम राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बापे समान 8-8 गोल सहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिष्टका कारण मेस्सी अहिले गोल्डन बुटको दौड़मा अगाडि छन्। इंग्ल्याण्डका बेलिङहम र केनले समान 6-6 गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयारजाबलको नाममा 5-5 गोल छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 1:15 साबेक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1 खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
1: सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
0: खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ दिशोम फाइबरनेट
2: भइरहेको छ। हामी बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गर्ने गर्दछौं र विशेष गरी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक राष्ट्रनीतिका विषयमा छलफल र बहस गर्छौं। सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो नेपाली बहस र नेपाली बहसमा आज हामी सरकार सत्ता देश र सुशासनको कुरा गर्न चाहन्छौ। अहिले मुलुकको गति कहाँ छ, देश कतातिर गइरहेको छ, फागुन 21 निर्वाचनले दिएको म्यान्डेटलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मसात गर्दै अगाडि बढ़न सकिरहेको छ कि छैन भन्ने खालका धेरै चिन्ता र चासोका विषयहरूमा हामी बहस चर्चा गर्दैछौं। यतिखेर रवि र बालिन बीचको सम्बन्धको विषयको चर्चा भइरहँदाखेरि बालिन र सोरिमको सम्बन्ध चिसिएको विषय पनि आएको छ। सार्वजनिक रूपमा आएका हल्ला मात्र हुन्, रासपा र सरकार प्रधानमन्त्री र अर्थमन्त्री बीच केही समस्या छैन, मन्त्री हेरफेरको विषयमा कुनै छलफल भएको छैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले भनिरहँदाखेरि तर विवादका कारणहरू पनि बाहिर आएका छन्। अर्थनीतिमै मतभिन्नता छ, कार्य सम्पादनमा असन्तुष्टि, निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री बाइपास, बजेट अघि भित्रिएका गाड़ी करको दर हेरफेरको विवाद, सोरिमको अमेरिका भ्रमण अस्वीकृत लगायतका विषयहरूमा चाहिँ यतिखेर विवाद भएको विशेष सतहमा आएको छ। र अब देश फेरि कता जान्छ, देश फेरि भड्कालोमा पर्ने त होइन, यो इगोको लड़ाईले राष्ट्र फेरि संकटमा पर्ने त होइन भन्ने खालका धेरै विषयहरू छन् आजले स्वतः आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। संविधान संशोधन गर्न खोजिएको कि पुनर्लेखन यतिखेर प्रश्न छ। 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलले सुझाव दिएको छ। बहसपत्र तयार पार्ने कार्यदलले संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधान विदहरूको टिप्पणी पनि छ। कार्यदलको प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीका रूपमा लिई राजनैतिक दललाई समेट्न पनि सरकारलाई सुझाव दिएको छ। यतिखेर संविधान भन्ने कुरा एउटा दस्तावेज हो, एउटा देशलाई हाक्ने नियम विधि पद्धति कानून हो संविधान। संविधान खेलासी विषय होइन। संविधानको बारेमा बुझेको, संविधानको धारा धारा दफा दफा बुझेका व्यक्तिहरू, संविधानसँग नजिक भएर काम गरेका विज्ञ व्यक्तिहरूको समूह संविधान संशोधनको नेतृत्वदायी भूमिकामा हुनुपर्ने हो। आज तपाईँहरूले देखिराख्नु भएको छ संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलमा को को व्यक्तिहरू छन्, उहाँहरूले संविधानको बारेमा के कति जानकारी छ, संविधानका कुन कुन धाराहरूका विषयमा उहाँहरू पक्ष हुनुहुन्छ। आज निकै ठूला प्रश्नहरू छन्। हेर्नुहोस्, यतिखेर हाम्रो

0: का आदरणीय देवेन्द्रराज पाण्डेजीको निधनले सिंह नेपाल दुखी भएको छ, उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। दोस्रो, नेपालको अहिलेको आर्थिक, सामाजिक, शैक्षिक सबै कुरा निहाल्दा र लामो समयको सत्ता सञ्चालनमा देखिएका कमी कमजोरी विकृतिको कारणले नेपाली जनताले नयाँ शक्तिलाई, लामो इतिहास भएका पार्टीहरूलाई छोडेर नयाँ शक्तिलाई अत्याधिक बहुमत दिएर सरकारमा पुर्याए र ती सबै युवाहरू सबै यौन अवस्थाका छन्। उनीहरू सत्तामा आएको लगभग 100 दिन क्रस भएको छ। यो अवस्थामा सबै कुराको मूल्याङ्कन गर्ने समय भएको छैन। त्यसकारण हामी जस्तो अनुभव प्राप्त व्यक्तिहरूले एकैचोटि कसैलाई आलोचना गर्दै बोल्दै हिँड्न पनि सडकमा ठिक हुँदैन, केही समय हेर्न पर्छ। तसर्थ बालनजीको शुभचिन्तक भन्दा पनि हामीले अहिले नेपाली समाजमा 3 विचारधारा दौडिरहेको छ। एउटा नेगेटिभ एप्रोच, विरोध मात्रै गर्ने, एउटा पोजिटिभ एप्रोच, जेमा पनि तपाईँलाई सपोर्ट मात्रै गर्ने, त्यसो रियलिस्टिक एप्रोच, यो राम्रो भयो यो नराम्रो भयो, यो ठिक छ यो बेठिक छ भन्ने रियलिस्टिक एप्रोचबाट मात्रै जनताले सही रूपमा बुझ्न सक्छ। त्यति मात्र होइन, सरकारमा भएका व्यक्तिहरूलाई पनि यो राम्रो नराम्रो भन्ने तरिकाले हेर्न पर्छ, यो एप्रोचले हेर्न पर्छ। यो एप्रोचले हेर्दाखेरि सरकारले काम गर्न त सुरु गरेको छ, गरेको छैन भन्दा हामीले भन्नु हुँदैन। अहिले चाहे विद्यार्थीहरूको परीक्षाका कुरालाई लिएर होस् वा धेरै कृषि क्षेत्रका कुरा लिएर होस् वा करप्सनका क्षेत्रमा लिएर हेर्ने कुरा होस्, गर्न खोजेको छ। तर पनि सरकारसित अर्को डिमेरिट के छ भन्नुहुन्छ भने, नेगेटिभ पक्ष के छ भने, सबै फन्डहरू एकैचोटि खोल्दा, तपाईँले कम्प्युटरका सबै प्रोग्रामहरू एकैचोटि खोल्दाखेरि त ह्याङ हुन्छ नि। त्यस्तै सरकारले सबैसित एकैचोटि फाइलहरू खोल्दाखेरि सरकार हराए जस्तो, नदेखिए जस्तो, धेरै विवाद परे जस्तो, यस्तो किसिमको अवस्था देखिएको छ, यसरी मैले हेरेको छु। त्यसको कुरा अहिले भर्खरै हामीहरूले हाम्रो देश चाहिँ अहिले युवाविहीन बन्दैछ, युवाहरूले नेपाल छोडिरहेका छन्, वृद्ध स्थल जस्तो छ यो अवस्था। हामीले जति बेला पनि नेगेटिभ एप्रोचले हेऱ्यौँ भने पनि नेपालमा कोही बस्दैन, नेपालीहरूलाई अगाडि बढ्न सक्दैन। त्यस कारणले केही चित्त नबुझेका कुरा छन् भने पनि खाती राखेर अगाडि बढाउँला भन्ने दृष्टिकोणले मैले यसरी हेरेको छु।
1: अब आज सरकारले बदोबास पूरा गरेको छ, होइन, आफ्ना 100 दिनहरू पूरा गरेका छन्, तर सरकारका केही व्यक्तिहरू मन्त्रीहरू बीच, प्रधानमन्त्री बीच, त्यसै गरी पार्टीका सभापति, राज्यसभाका सभापति बीचका केही मतमतान्तरहरू, अब अर्थ नीतिमै मतभिन्नताका कुरा, कार्य सम्पादनमा असन्तुष्टि, निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री बाइपासका विषयहरू, बजेटअघि भित्राइएका गाड़ीका विषयमा करको दर हेरफेरको विवाद, स्वर्णिमको अमेरिका भ्रमणै अस्वीकृत हुने विषयहरू, होइन, यी विषयले चाहिँ तपाईँले गरेको आशासित प्रतिफलका कामहरू चाहिँ यो सरकारबाट हुन्छन् भने अपेक्षा लिइरहने हो सर?
0: अहिले अब नेपालका मिडियाहरू, नेपालका राजनीतिक व्यक्तिहरूले के बुझ्न पर्यो भने, एउटा कुरा, सानो कुरालाई धेरै पठाइरहने होइन, जिउँदो मान्छेका कमी कमजोरी हुन्छन्, मुर्गाका कमी कमजोरी हुँदैनन्, जिउँदो मान्छेले करेक्सन गर्छ, मुर्गाले करेक्सन गर्न सक्दैनौ। तसर्थ हामीले अब अर्थमन्त्री कहाँ जान पाउनु भएन, कर्मचारी कहाँ सरुवा भाउ भन्ने कुराले 100 दिनमा किन आँटिएको? हामीले 30 वर्ष पञ्चायती व्यवस्था भयौँ, मेरोभन्दा अगाडिको पुस्ताले 107 वर्ष राणा शासन भयो, हाम्रो पुस्ताले बहुदल ल्यायो, बहुदलबाट गणतन्त्र भ्याएका 30-35 वर्ष भयो। त्यसमा यति धेरै वर्ष हामी जेल बस्यौँ परिवर्तनका निम्ति, रूपान्तरका निम्ति, सबै कुराको मेजरमेन्ट 100 दिन होइन, फेरि 100 दिनलाई हेर्ने होइन, उनका कमी कमजोरी छन् भने पनि सुधार्ने अवसर छ, समय छ, उनीहरूको उमेर छ, एकरीको त जतिसुकै कराए पनि उमेर छैन नि, समयले साथ दिएको छैन नि, उनी त 30-35 वर्ष सुधार्ला, यदि सुधारेनन् भने अर्को दोकान प्रतिपक्षको दोकान छ, उसले करेक्सन गर्दै जान पर्यो। सत्ता र प्रतिपक्ष भनेको स्थायी हुँदैन, यो सबै अस्थायी हुन्छ, यो रोटेसन हुन्छ, त्यसरी सत्ता

0: पक्षको कमजोरीले गर्दा प्रतिपक्षांश हिजका हाम्रा कमी कमजोरी गर्दा यो नयाँ पार्टी चार वर्षमा पार्टी बनेर जनताको अत्यधिक बहुमत ल्याएर सरकारमा गयो नि. त्यस कारणले उनी गरेका कमी कमीलाई प्रतिपक्षले समाएर फेरि अगाडि जान पर्यो. त्यस कारण हामीले राजनीति हेर्दाखेरि सत्ता पक्ष र प्रतिपक्ष रोटेशनमा हुन्छ, यो स्थायी हुँदैन. त्यस कारण सत्ता पक्षले गरेका कमी कमजोरी प्रतिपक्ष डायरीमा लेखेर फेरि जनताका साथ जाने तरिकाले हामी जानुपर्छ. त्यस कारणले एउटा सामान्य कुरालाई ल्याएर लाइरहेर त्यसले कसैलाई पनि निकास हुन्छ.
1: डाक्टर साहब, एउटा कुरा, अब शिक्षा स्वास्थ्यमा कर लगाउने विषय आयो. अब साउने गतिबाट त यो कार्यान्वयन भएको छ. कतिपय स्कूलहरूले, निजी स्कूलहरूले चाहिँ 3% कर वृद्धि गरेको कुरालाई लिएर अभिभावकहरूलाई पत्राचार पनि गरिसकेका छन्, अनि सरकारका पूर्व पदाधिकारीहरूका सम्पत्ति छानबिनको विषय पनि आएको छ. डाक्टर साहबले बुझाउनुभयो सम्पत्ति.
0: अहिले म बुझाउने गएको थिएँ, अदालतले अहिले बुझाउनु पर्दैन भनेर गेटमा गएर फर्केको होइन. मेरो यस सम्बन्धी दुई तिनवटा कुरा छन् तपाईँलाई. शिक्षा र स्वास्थ्यमा हामीले कर लगाउनु हुँदैन. धनी मान्छेका ठूला ठूला हस्पिटलहरू छन्, गरीबका निम्ति सरकारी हस्पिटलहरू छन्. यो सरकारी हस्पिटललाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा हामीले सोध्नुपर्छ. मैले नेपालको संसदमा के भनेको छु भने अहिले सबैभन्दा महँगो मेडिकल क्षेत्रमा छ. मेडिकलमा यति ठूलो करप्सन छ, महँगो छ. यसलाई यदि हामीले हस्पिटलहरूलाई औषधि किन्न दियौँ भने, प्रिक्रुटमेन्टमा हामीले बदल्यौँ भने 60% कममा हामीले औषधि जनतालाई बिरामीलाई पुर्याउन सक्छौ. त्यसमध्ये 60% मध्ये 40% चाहिँ फेरि हस्पिटलको आमदानीमा पद राख्न सक्छौ. त्यस कारण यो क्षेत्रलाई हामीले हेरौँ भन्दा मैले पहिले पनि सदनमा पनि गरेको छु. दोस्रो, नेपालका 3 क्यान्सरको डाक्टरहरूले एउटा आर्टिकल लेखेर के भन्नुभएको छ भने नेपालमा क्यान्सरको बिरामीहरूलाई 1000% महँगी परेको छ, औषधिहरू महँगो परेको छ, यसलाई नियन्त्रण गर्न राज्यले हेर्न पर्यो भन्ने पनि छ. दोस्रो, त्यसो इक्विपमेन्टमा पनि अत्यन्तै ठूलो लापरवाही छ. अरौडौ हाल्ला इक्विपमेन्ट किन्ने, नचलाउने, त्यसपछि बिहार्ने भन्ने तेस्रो यो छ. यो तीनवटा कुरालाई हामीले व्यवस्था गर्यौँ भने हामीले सस्तोमा हामीले औषधि गर्न सक्छौँ, बिरामीहरूलाई सेवा दिन सक्छौँ. तर अहिले बिरामीमाथि ट्याक्स लगाउँदाखेरि जो आर्थिक रूपले वित्तन्न छ त्यसमाथि बढी असर गर्छ. त्यस कारण यो पाठलाई हामीले गर्नु हुँदैन भन्ने कुरा मलाई लाग्छ. यो गलत हो, हामी गलत बाटो थियो. ट्याक्स निकाल्ने नाममा ट्याक्स उठाउने धेरै तरिकाहरू छन्, ट्याक्सबाट उठाउने धेरै बाटोहरू हामीसित छन्, त्यसलाई हामीले खोज्नुपर्छ. दोस्रो कुरा, सम्पत्ति विवरण बुझाउने भन्ने कुरा हामीले के गर्नुपर्छ भने राज्यमा सबै नागरिक एउटै हो, सबैको समान रूपले सम्पत्तिको छानबिन गर्ने हो कि बदमासी गरेकालाई चाहिँ कारवाही गर्ने हो कि छानबिन गर्ने हो कि सबै वार्डदेखि लिएर सबैको सम्पत्ति देऊ भन्दा आतंकित गर्ने होइन. समाजमा एउटा वर्गको सम्पत्ति छानबिन गर्न हुन्न भन्ने, अर्को वर्गको छानबिन गर्न हुन्छ भन्ने कुरा के हो त्यो गलत. हाम्रो एजुकेसनको गलत हो. जस्तै गरिबका छोराले छोराछोरीले सरकारी स्कुलमा पढ्ने, धनीका छोराले छोराछोरीले प्राइभेट स्कुलमा पढ्ने गराएर जुन हामीले एउटा कल्चरको विकास गर्यौं, एउटा नराम्रो कल्चरको विकास गर्यौं, अहिले आएर फेरि युवा पुस्ता सरकारमा आउने, जोस जाँगर भएका सरकारमा आउने, त्यसपछि जनताले अत्याधिक मत दिने, एउटाले एक थरले सम्पत्ति बुझाउनु पर्छ र एक थरले बुझाउनु हुन्न भन्दा फेरि दुई थरीको नागरिक हुन्छ. न्याय प्रणालीले यो भन्दैन. त्यस कारणले एकदम करप्सनको अन्त गर्ने भनेको आतंक फैलाएर होइन. त्यस कारणले यो कुरालाई पनि सरकारले चाहिँ मनन गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ.
1: अब अहिलेको अवस्थामा सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरिरहेको प्रयासमा तपाईँको भन्नु के छ, र नेपाली कंग्रेस प्रतिपक्ष प्रमुख प्रतिपक्षी दलको हिसाबले कंग्रेसको भूमिका चाहिँ कस्तो छ, कस्तो हुनुपर्छ?
0: नेपाली कंग्रेसको प्रतिपक्षको भूमिका, अहिले हामी सानो छौं तर पनि आफ्ना कुराहरू अप्रत्यक्ष रूपले बिजोड तरिकाले हाम्रो संसदीय दलको नेता भीष्मजीले गरेको एउटा अभिव्यक्तिले, एउटा सम्बोधनले हरेक मान्छेको ध्यानलाई आकर्षित गरेको छ, गरेको छ. त्यस कारणले संसदमा प्रतिपक्षको पनि भूमिका राम्रो छ, र पार्टीमा पनि हाम्रो प्रतिपक्षको भूमिका अत्यन्तै आकर्षित टाइपको छ. त्यस्तो गाली गलौज, त्यस्तो उग्रता अभद्रता भन्ने छैन. एउटा डेमोक्रेटहरूले एउटा भक्त तीव्रताको नजिर प्रस्तुत गर्न पर्छ भन्ने कुरामा हाम्रा चाहिँ पार्टी सभापति ब्रह्मण्यहरू विश्वहरू गुरुहरू प्रतिम जो एउटा नेपाली कंग्रेसको पुष्पाजीहरू जो हुनुहुन्छ उहाँहरूले जिम्मेवारी तरिकाले प्रस्तुत भन्नुभएको मैले महसुस गरेको छु. तर सबै अभद्रताले को ताली खान हुँदैन, यसलाई संयम धैर्य भएर यो कंग्रेस भनेको आफैमा एउटा पाठशाला हो जसले एउटा डेमोक्रेटिक पाठशाला रिफर्मका पाठशाला रिफर्मका पाठशालाहरू ट्रान्सफर्मका पाठशालाहरू नेपाली कंग्रेसले खोलेको हो. त्यसकारणले अहिले नेपाली कंग्रेसका यङ जेनेरेसनहरूले त्यसलाई प्रतिपक्षको रूपमा वा सदनदेखि पार्टीभित्र वा सडकसम्म राम्रो तरिकाले पोजिटिभ रूपले रियलिस्टिक एप्रोचलाई आधार मानेर अगाडि बढेको मैले महसुस गरेको छु.
1: अब नेपाली कंग्रेसको आफ्नै लफडा छ, अब पार्टी फुट्ने अन्तिम अन्तिम संहारमा छ, मिलाउने सूत्रहरू सबै बाटाहरू बन्द भयो भन्ने खालको विश्लेषण पनि भइरहेछ. यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो भन्ने भइसकेको छ. डाक्टर साहब अहिले
0: मैले एउटा कुरा के भन्छु भने नेपाली कंग्रेसभित्र धेरै मनमुटाव गर्नुपर्ने धेरै झगडा गर्नुपर्ने केही कारण छैन. नेपाली कंग्रेसमा विशेष अधिवेशन भयो, मैले त्यति बेलामा नियमित अधिवेशन गरौं तीन महिनाभित्रमा गरौं भनेर भन्दाखेरि त्यो विशेष अधिवेशनको हस्ताक्षर बुद्धि नेताहरू नै मैहरू हुन्थ्यो, अहिलेको नेताहरू नै हुनुहुन्थ्यो. यसलाई हामीले नीतिगत रूपमा लैजाउँ वा त्यहाँ विशेषमा अधिवेशनलाई गएर सम्बोधन गरेर लिएर आउँ र चुनावमा जाउँ भन्दा उहाँहरूले कसैले पनि मान्नु भएन. कसैले कुरामा लाग्नुभयो, विश्व र गभर्नमेन्टलाई पार्टीबाट हटाए हुन्छ कि भन्ने तरिकाले लाग्नुभयो. जसरी गिरिजाबाबु र शेरबहादुरजीको बेलामा शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो, गिरिजाबाबु पार्टी सभापति हुनुहुन्थ्यो. त्यो भित्र एकखरी साथीहरूलाई के लाग्यो भने शेरबहादुरलाई हटाइदिएपछि हामी नै नेता हुन्छौँ भनेर शेरबहादुरजीलाई पार्टीबाट हटाइदिँदाखेरि दुईटा पार्टी भयो. अहिले चाहिँ दुईटा युङहरूलाई हटाइदिँदाखेरि सबै हाम्रै हुन्छ भन्ने सोचेर जुन गलत बाटो लाग्यो त्यसको परिणाम हो. तथापि यी घटना घटे पनि समाधान के भयो भने हामी सबै मिलेर चुनावमा लड्यौँ. धेरैजसो चुनावमा जानुभयो, चुनावमा लड्न जानुभयो. चुनावको परिणाम के आयो थाहा भयो, चुनावमा लडायौँ गयौँ. किन गयौँ त निर्वाचन आयोगले विशेष अधिवेशन गर्नेहरूलाई वैधानिक गरियो. चुनावबाट आइसकेपछि फेरि सर्वोच्चमा मुद्दा पर्यो, सर्वोच्चले पनि चाहिँ आधिकारिक पार्टी यही हो भनिसकेपछि धेरै झगडा घट्न हुँदैन. पुरानो पुस्ताम पनि भन्ने, अनुभवी पुस्ताम पनि भन्ने, नाति पुस्तासित आएर झगडा घट्न हुँदैन एउटा कुरा. दोस्रो कुरा हामीले के भन्नुहुन्छ भने अहिले हामीसित झगडा कन्टामा लागेका धेरै साथीहरू बारम्बार सत्तामा बसेको व्यक्तिहरू हुन्छ, पार्टीमा जिम्मेवार लिएर बसेको व्यक्ति हुन्छ. अहिले यत्रो सामाजिक सञ्जाल छ, उहाँहरूले पार्टीमा गर्दाखेरि गरेका कुनै नयाँ कुराहरू, सरकारमा बस्दा गरेका कुराहरू सामाजिक सञ्जालमा थोरै भएको जाल दियो भने साथीहरूले भाषण गर्न पाउँथ्यो, ए हामीले यसो गर्दथ्यौँ भन्ने कुरा हुन्छ. तेस्रो कुरा, अहिले जति बेला सबै सत्तामा हुँदा पनि भाग हुँदाका निम्ति झगडा र प्रत्येक अहिले त सबै कमजोर हुँदा पनि झगडा भनेको त्यो विकृतिको उपाय हो. त्यसकारण अब पार्टीमा झगडा गर्नुपर्ने आवश्यकता पनि छैन, नाति पुस्तासित झगडा गर्न पनि हुँदैन. नाति आए भने गर्व गर्ने उहाँहरूले, त्यस कारण झगडा गर्नुपर्ने आवश्यक छैन. अर्को कुरा चाहिँ जहाँ सक्रिय सदस्य सदस्यको अवधि अध्यावधि गर्ने कुरामा विमेल भयो भन्ने कुरा यो होइन. हाम्रो सक्रिय सदस्यता जेएनयू आन्दोलनमा केन्द्रदेखि जिल्लासम्म सबैजनाले जलिसकेपछि अहिले नयाँ प्रविधिको विकास भयो र कति साथीहरूले हामीलाई यो संसदीय चुनावमा सक्रिय सदस्यता दिएकाले भोटै दिएन. अहिले नेपाली कांग्रेसका धेरै बाबुहरूले भोट पनि दिएका छैनन् देखिएका. त्यसमा कोही कति छौ त सक्रिय सदस्य त अहिलेभन्दा फोनमा मेरो नाम डट भोट्ने प्रक्रिया हो. त्यसकारण यसलाई डिजिटलाइज गर्ने कुरालाई चाहिँ यसैलाई विवाद गराउने भनेको छ नि. डिजिटलाइज के भनेको के हो, अध्यावधि भनेको के हो, नबुझेर विश्लेषणै नगरिकन गरिएको कुरा हो. यसमा कुनै झगडा गर्नुपर्ने आवश्यक जुडेकोलाई सबै ज्वालेपछि त कलेक्सन त गर्न पर्यो नि, कहाँ के छ भन्दा आफ्नो मोबाइलमा राख्न पर्यो, यसरी लिनुपर्छ. त्यसकारण अब झगडा गर्ने न पिटो पोख्नुपर्ने कुनै कारण छैन. आफ्नो पार्टी अफिसमा आउने यत्रो बुढानो नेताहरू जसले पार्टी अफिसबाट हिजो लड्यो तर उनीहरू आन्दोलनमा त सफल हो नि, तर कार्यक्षमता तपाईँको कहिले असफल होइन
1: जस्तो अब पार्टी सभापति गगन थापाले चाहिँ के गर्नु पर्थ्यो होइन असन्तुष्ट पक्ष सहमत हुन नसकेको हो कि वा सभापतिले नै वास्ता नगरे हो कि यहाँलाई
0: होइन गगनजीहरूले यो प्रत्येकका घरमा उहाँ पुग्नु भएकै छ अब पनि भागबन्दा गर्यो भने सही कार्यकर्ता आउँदैन नि तपाईँलाई सही व्यक्तिले स्थान पाउँदैन नि भागबन्दाले गर्दा पार्टीलाई यो भयो गर्यो अवस्थामा गयो भागबन्दाका कारणले असक्षमको व्यक्तिहरूको बाहुल्यताका कारणले शेरबाजी जस्तो व्यक्तिहरू विदेशमा गएर बस्नुहुन्छ यहाँ आएर फेस गर्न छोडेर लाफहरू कार व्यक्तिहरूको जमातमा पर्यो भने अहिलेको 21औं शताब्दीमा नेतृत्व भनेको एउटा व्यक्ति मात्रै होइन उसको वरिपरि कस्ता व्यक्ति छन् नेताको वरिपरि भन्दा पनि हामीले हेर्नुपर्छ त्यसकारणले हामीले भागबन्दमा असक्षमहरूको थुप्रो जम्मा गरेका कारणले गर्दा यत्रो ठूलो इतिहास बोकेको पार्टीको आज यो दुर्दशा भएको छ तसर्थ गरी भागबन्द होइन क्षमताको आधारमा तेरो मेरो होइन क्षमताको आधारमा हामीले निर्णय गरेर जानुपर्छ त्यस कारणले गगनजीहरू बाहिर बोल्ने भन्दा भिस्ता स्ट्राटेजिकली रणनीतिक तरिकाले पार्टी चलाउनुपर्छ त्यसकारण मैले पहिले पनि तपाईँलाई भन्दै नि उहाँहरू गर्दै हुनुहुन्छ पार्टी अफिसमा जा अहिलेका पुराना नेताहरू जो हुनुहुन्छ पार्टी अफिसमा जाने के मिलेन भन्ने मिलाउनतिर जाने कि डेरा खोज्दै हिँड्ने त्यस कारणले यो डेरा खोज्दै हिँड्ने कुरा राम्रो र आफ्नो पार्टीमा आमै जाने आफ्नो नाति पुस्ताका आएका छन् कि यो सुधार कसो गरेर भनिदियो भने त जसको रोटेसन फेरि अर्को पार्टीको आपत्ति हुन्छ यसरी हामी जानुपर्छ त्यस कारणले युवाहरूले गर्न खोजेको भूमिकालाई मलाई नराम्रो लागेको छैन तर पुरानो पुस्ताले पचाउन पर्यो सधैँ सत्ता आफै हातमा रहन्छ भन्ने कुरा लाइन लिनु हुँदैन
1: अब डाक्टर साहबको असन्तुष्ट पक्षलाई आग्रह के छ अब उहाँहरूले त डिजिटल अध्यापक नगर्ने अडानमा बसिराख्नु भएको छ होइन यो अवस्थामा के भन्नुहुन्छ
0: यो अध्यावधि होइन अब हामी 15 महाधिवेशनमा जाँदैछौ हामी सबै चाहिँ यो अध्यावधि होइन यो डिजिटलाइज हो हराएको सक्रिय सदस्य डरेको सक्रिय सदस्यलाई हामीले हामी छौ है भनेर साथीहरूलाई भन्नु छ सबै हराउने अब त हाम्रो हरानी भयो त्यस कारण छौ भन्दा मोबाइलमा टिपाउनुहोस् भनेको भए यसलाई गहिरो रूपले यसलाई न्यू घुर्न पर्ने केही पनि छैन दोस्रो कानुनी रूपले पनि निर्वाचन आयोगले सर्वोच्च अदालतले पनि काङ्ग्रेसलाई वैधानिक नयाँ काङ्ग्रेसलाई गगनको नेतृत्वको काङ्ग्रेसलाई वैधानिकता दियो त्यसो त्यसको चाहिँ अब सबै साथीहरू जो काङ्ग्रेस बन्ने मन छ जसले कंग्रेसले चाहिँ मुलुक बनाउन सक्छ नयाँ पिढी बनाउन सक्छ भने अब बृहत कंग्रेस सबै यो प्रक्रियामा जोडेर सबै साथी 15 महाधिवेशनमा जान पर्यो अब त्यस कारणले केन्द्रीय सदस्य को हुने भन्दा पनि केन्द्रीय सदस्य स्वयं वार्डमा जानुपर्ने भएपछि 3 महिनाको निम्ति केन्द्रीय समिति हुन भन्ने पनि लाग्नुपर्ने आवश्यकता पनि छैन तर त्यस कारणले जनआदरणीय नेताहरू सबै डेराबाट आफ्नै घरमा फर्किनु पर्यो त्यस कारणले आफ्नै नाति पुस्तालाई सम्झाउन पर्यो
1: नयाँको नेतृत्व स्वीकार्न नसके हो कि होइन त्यो मनमा
0: तपाईँले एउटा कुरा के भन्छु भने जस्तै अहिले देखिएको नेताहरू हुन्छ गगनजीहरू हुन्छ विश्वहरू हुन्छ गुरुजी पण्डितजी देवराजी जो टाइपको लिडरहरू अहिले हाम्रो पार्टीभित्र हुनुहुन्छ गगनजीलाई तीर्थचन्द्र क्याम्पसमा सोभिको सदस्यता सदस्य सोभिको सदस्य नेविसीको उपाध्यक्ष नेविसीको महामन्त्री तपाईँ आफै लिन सक्नुहुन्छ यो सबै हामीले गरेर लिएर आएको लिएर आउँदाखेरि हाम्रो पुस्ता सबैभन्दा पछाडि पर्यो एकैचोटि हाम्रो पुस्तामा आउँदा एकैचोटि के गरिदियो भने गगनजीको पुस्तामा मेरो पुस्ता हरायो किन हरायो त भन्दाखेरि जस्तै भीष्मजीहरू हाम्रो पुस्ताको अहिले भीष्मजीले अवसर पाउनु कति राम्रो पर्फर्मेन्स देखाउनु भएको छ सदनमा राम्रो पर्फर्मेन्स देखाउनु भएको छ शिष्टता प्रकट गर्नुभएको छ धैर्यता प्रकट गर्नुभएको छ आफ्नो कुरा प्रस्तुत गर्दाखेरि कस्तो सबैले क्याचअप टाइपका प्रस्तुत गर्नुहुन्छ हाम्रो पुस्ता किनभने हाम्रो पुस्ताका व्यक्तिहरू एक थरीपछि सत्तामा मात्रै लाग्ने आफ्ना कार्यहरूलाई बाहिरबाट यानी गर्ने गरे जुन जसको मार मैले बिहोरेको छु त्यस कारणले यो पुस्ता आएको छ आफूले बनाएको पुस्ता आएको कारणले गर्दा म धेरै खुसी छु त्यस कारण म पार्टी अफिस जान्छु यो गएर भन्छु उसो गएर भन्छु राम्रो भइरहेको छ एकैचोटि सबै कुराको आशा होइन सबै कुरा पराजित भएको बेला पनि झगडा हुँदो रहेछ, सत्तामा भएको बेला पनि झगडा हुँदो रहेछ, हाम्रो गलत प्रचार रहेछ, यसलाई हामीले दिगुल गराउनु पर्छ भन्ने लाग्छु। म धेरै खुसी छु हामी यो पुस्ता गएको जिउको पुस्ताहरू छ आएको कारणले गर्दा।
1: भाइहरू आउँदा अब आफैले बनाएका केटाकेटीहरू आउँदा वा चाहिँ युवाहरू आउँदाखेरि ईर्ष्या लाग्दैन डाक्टर साहब?
0: अनि उनीहरूले अपमान गरे भने त हुन्छ, र अहिले सत्ता पनि छैन नि त, अहिले त दौडुप गर्ने हो, मेहनत गर्ने हो, मेहनत गर्ने बेला त युवै चाहिन्छ नि। जस्तो भन्नुहोस् स्थानीय तहको चुनावमा युवा भएन र पुरानो पुस्ता भयो भने उसले दौडुपै गर्न सक्दैन, उसले कामै गर्न सक्दैन, युवा चाहिन्छ। पार्लियामेन्टमा चाहिँ बुजुर्ग अनुभवीहरू चाहिन्छ, जसले गर्दाखेरि मुलुक चलाउनका निम्ति संयम धैर्यता प्रकट गर्न सक्छ। त्यसकारणले युवाहरूले होस पुर्याउन पर्यो, होसमा चाहिँ जोस पनि चाहियो त्यो बन्दिक तरिकाले जानु, होसै होस् भन्ने पनि ह्याङ हुन सक्छ, यसरी पनि सोध्नु।
1: अब जाँदा जाँदै यो अहिले समग्र रूपमा हेर्दाखेरि यहाँले हेरिराख्नु भएको छ, प्रदेश सरकार हरेक प्रदेश सरकारहरू धरापमा छन्, संहिताको हुर्मत लिए पुराना दलले भन्ने आरोप पनि लागेका छ, कोशीको मात्रै कुरा गरौं, सातौं पटक सरकार परिवर्तनको कसरत हुँदै रहेछ, यसले संहिताको धज्जी उडाएन डाक्टर साहब?
0: एउटा कुरा हामीले संविधान बनाउँदा यो कुरा मैले भनेको छु सदनमा, तपाईँले 4:23 मेरो एउटा स्पिच छ संविधान बनाउने बेला संसदमा, मैले भनेको यो ठूलो संसद नबनाऊ, 101 संसद भए हुन्छ, प्रदेश यति धेरै बना त केही पनि होइन, यति संख्या यति धेरै चुनौ निर्वाचन नगरौं, त्यसो यसले चाहिँ हामीले व्यवस्थित गर्न सक्दैनौ, कामकाजीको गर्न सक्दैनौ, हामी त्यो अनुसार भइसकेका छैनौं। स्थानीय तह बलियो बनाऊ, मैले बारम्बार भनेको संहिता प्रदेशका भन्ने विरोधी हो भन्ने, अझ पहाड तराई छुट्याउन पर्छ भन्ने, नाक काट्न पर्छ भन्ने, नाकको छालाको लिङ्गको पोसाकको बढी बवाल भयो, यसले गर्दाखेरि आज चाहिँ नि हामीले ल्याएको संसदीय व्यवस्था वा संघीयता चाहिँ विकृत जस्तो देखियो। बजेट प्रस्तुत गर्न सक्नु, मन्त्रीको निम्ति झगडा भएको छ, केन्द्रमा मन्त्रीको निम्ति झगडा, प्रदेशमा झगडा, यस्तो स्थिति छ, स्थानीय तह नभइदिएको भए यो देश अझ विकृति हो, अझ अराजकतामा जान्थ्यो, त्यसकारणले यसलाई कामकाजको रिफाइन गर्नुपर्छ। त्यसकारण मैले सदनमा भनेछु अब रिफर्म गर्ने बेला भयो, रिफर्म गरेर सही व्यक्ति लियो भने उसले पर्फर्म देखाउन सक्छ, तब नयाँ पृष्ठमा ट्रान्सफर्म हुन्छ, नयाँ पृष्ठमा ट्रान्सफर्म, पोजिटिभ ट्रान्सफर्म भन्यो भने विदेशको गएको युवाहरू नेपालमा आउन सक्छ भन्न भने भनेको छ। तर यो चाहिँ नि हामीले ल्याएको स्ट्रक्चरलाई हामीले चलाउन सकेनौ, वी आर अल आर करप्ट, सोचाइले कुरा भ्रष्ट भयो, त्यस कारणले गर्दा युवाहरूले हामीलाई छोडेर गए, हामीले हाम्रो कार्यशैली, हाम्रो व्यवहार, हाम्रो बिहेभियरहरूलाई युङ जेनेरेसनले मन पारेन, त्यस कारणले त नयाँ अहिले आएको छ। अब नयाँले पनि गरेन, यही ह्याङ भएर बस्यो भने यसले अप्ठ्यारो पार्छ, त्यसमा अहिले हामी धेरै विरोध गर्ने सरकारतिर गर्ने होइन, यसलाई सही करेक्सनमा, यत्रो ठुलो घर हामीले प्रजातान्त्रिक घर बनायौँ, यो घर चाहिँ बिगार्न भएन, यति धेरै देश जल्यो, खरानी भएको देशलाई फेरि जलाउने बाटोतिर जानु भएन भन्ने तरिकाले हामीले,
1: तर कता कता उकुस मुकुस होइन, कता कता आक्रोश जस्तो, सान्नाता जस्तो, उकुस मुकुस जस्तो होइन, यो के न के यो एकदम हराएको जस्तो, बिचल्ली जस्तो आवाज हुन्छ क्या नागरिकहरूमा अहिले?
0: सरकारले के भने, सरकारले मान्छेलाई उत्साहित गर्न पर्यो, जहिलेसुकै आपसमा झगडा छ भने हुन्छ, सबै फोन खोल्यो छ, सबैलाई पर्सा छ, आतंकित गरेको छ, होइन, सरकारले यो काम राम्रो गरेको, शिक्षाको यो शिक्षामा अहिले तपाईँलाई भन्नुहोस् न के छ र, मैले हामीले प्लस टू गरेका बच्चाहरू छन्, अहिले 3.5 लाख जति युवाहरू गएको वर्षमा विदेश गए भने, अहिले यही एआई पढ्न देऊ, यही आइटी देऊ, यत्रो भिसीहरू बनाउनु भएको छ, तपाईँले भिसीहरू बनाउनु पर्यो, इन्टरभ्यू लिँदाखेरि भिसीलाई अब तपाईँ नेपालमा के प्रोग्राम दिनुहुन्छ भन्दा प्रश्न उत्तर सोध्ने हो नि, प्रोग्राम भनेको एआईको कति विद्यार्थी पढाउन सक्नुहुन्छ, आइटीको कति बनाउन सक्नुहुन्छ, सीए कति पढाउन सक्नुहुन्छ, सिभिल इन्जिनियर कति बनाउन सक्नुहुन्छ, होइन आर्किटेक्ट इन्जिनियरहरू कति बढाउन सक्नुहुन्छ, होइन प्यारामेडिकल कति सिट बढाउन सक्नुहुन्छ, नर्सहरू कति बढाउन सक्नुहुन्छ भने इन्टरभ्यू लिने हो नि सरकारमा बसेकाले, अब एकजनाले पनि सोध्दैन, त्यो गरिसकेपछि नयाँ जेनेरेसन बस्छ त, तपाईँले अहिले तपाईँले एउटा कुरा भन्नुहोस्, मैले बारम्बार भनेछु, अहिले थ्री इयर्स कोर्समा प्राइभेटमा पढ्दाखेरि 30 लाख तिर्न पर्छ डाटा साइन्स पढ्दाखेरि। तपाईँले हाम्रो त्यो 9 विश्वविद्यालयहरू छन्, यिनीहरूले चाहिँ 10 लाखमा हामीले विद्यार्थीहरूलाई डाटा साइन्स, एआई, आइटी पढ्ने व्यवस्था गरिदिने, प्यारामेडिकल पढ्ने व्यवस्था गरिदिने भने, नर्सेस पढ्ने व्यवस्था गरिदिने भने, नेपाली युवाहरू बाहिर जान्नन्, तपाईँलाई ब्याचलर गरेपछि बाहिर जान्छ, ब्याचलर गर्दै जाँदा यहाँ स्कुलहरू चढ्छन्, आर्थिक कारोबार हुन्छ, बाबुआमासित केटाकेटी बस्छन्, नेपालको भाषाबाटै फरक हुन्छ नि। तर मतलबै छैन, मैले हिजो त्रिभुवन विश्वविद्यालयको भिसीजीलाई फोन गरेर केही प्रोग्रामहरू दिनुहोस् त भनेर भने, मैले यस्तै तरिकाले पहिले पोखराको युनिभर्सिटी भिसीलाई भनेर डाटा साइन्स पढ्न दिनुहोस् भन्दा, अहिले शङ्खपुलमा डाटा साइन्स खुलिरहेको छ, बाहिर पढ्न जाँदा 45-50 लाख पाइन्छ, अहिले 5 लाख किलोमा त्यहाँ पढ्न पाइन्छ। यस्तो गरिदिने पो त सरकारले, यस्ता क्रिएटिभ काम गरिदिने, नचाहिने कुरा गरिन्छ, झगडामा लाग्ने, तर्साउने काममा लाग्नु हुँदैन नि। जसले भ्रष्टाचार गरेको, भ्रष्टाचार भनेको ठुलो रोग हो, भ्रष्टाचार गर्नेलाई कारवाही गर्नै पर्छ, तर कतिलाई गर्ने, कतिलाई अनुसन्धान गर्ने, गर्न हुँदैन, यस्तो डिस्क्रिमिनेसन गर्न हुँदैन। राज्यको नेपालको सामुन्ने, राज्यको निम्ति सामु नागरिक, सबै नागरिक बराबर हुन्, संविधानका दायी पनि सबै समान हुन् भन्ने दृष्टिकोणले त्यो शिक्षाको क्षेत्र सुधार्दै जान्छ। अहिले अहिले विगतको सरकार लिएको जल स्रोत नीति अत्यन्तै राम्रो छ, त्यसलाई चाहिँ कार्यान्वयन गर्ने हो भने 5 वर्षमा हामी गरिबी अन्त गर्न सक्छौँ। संसारभरिका छरिएका नेपालीले कमाएको वा कपाउले कमाएको थोरै छोरो पैसा त्यहाँ लगानी गर्न दिने हो भने 5 वर्षमा नेपाल सम्पन्न बन्न सक्छ। यति धेरै नीतिगत निर्णय गर्ने ठाउँमा भएका व्यक्तिहरूले नीतिगत निर्णय छोडेर आपसी द्वन्द अर्को गर्ने यस्तोमा लाग्नु हुँदैन। यो मैले बालेन सरकारलाई भन्न चाहे भने, कति पक्ष पनि हामीले कसरी बस्न पर्यो भने, अब यो सरकार सत्ता र प्रतिपक्ष थाहै होइन, यो रोटेसन हुन्छ, सत्तापक्षले गरेका कमजोरीहरू प्रतिपक्षले डायरी मेन्टेन गर्ने, आवश्यक पत्ता दिने, जनतालाई भनेर जाने सिस्टम, यो प्रक्रिया, यो विधिलाई हामी लगाल्यौँ भने नेपालले एउटा नयाँ नजिर बनाउन सक्छ। यो अहिलेको बाटो
1: हस्। डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रेके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

सर एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति प्रियानी चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
3: इस होम इन्टरनेट
4: यतिकै हाम्रो भेषमा स्वतन्त्र नागरिक समूहका अभियन्ता एवं वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ. धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
5: थ्याङ्क यू सो मच खेमजी.
4: अब यतिखेर यतिखेर देवेन्द्रराज पाण्डेको निधन भएको छ. विचलित अभियन्ताको होइन उहाँ अस्ताउनु भएको छ. नागरिक हक र नागरिक मैत्री व्यवस्थाका निम्ति पाण्डेको सक्रिय सहभागिता थियो 36 सालदेखि नै. 46 जनआन्दोलनदेखि उहाँको छवि नागरिक अगुवाको रूपमा स्थापित भएको थियो. आज उहाँलाई कसरी सम्झिनुहुन्छ?
5: स्वतन्त्र नागरिक अभियानको म अध्यक्षको नाताले नेपालको नागरिक आन्दोलनलाई बलियो बनाएर निष्ठा पुर्याउने अमूर्धन्य व्यक्ति हुनुहुन्थ्यो देवेन्द्रराज पाण्डे. उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा, प्रजातान्त्रिक आन्दोलनमा जनताको अधिकारको लागि, अभिव्यक्ति स्वतन्त्रताको लागि र कानूनी राज्यको लागि र संविधान ल्याएर यो देशलाई 30 वर्ष पञ्चायती व्यवस्था अन्त्य गर्न उहाँले जुन भूमिका खेल्नुभएको थियो र संविधान निर्माण प्रक्रियामा कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारमा उहाँले अर्थतन्त्र रूपमा जुन छोटो समयमा धेरै राम्रो काम गरेर देशलाई संविधान दिएर एउटा महत्वपूर्ण गुण लगाउनु भएको व्यक्ति हो देवेन्द्र पाण्डे भनेको. उहाँले नागरिक आन्दोलनलाई यति बलियो बनाउनुभयो, नागरिकको अधिकारको बारेमा उहाँले यति धेरै बहस गर्नुभयो. 62-63 सालको जनआन्दोलनको म कुरा गर्न चाहन्छु. त्यतिखेर दलहरू सुतेका थिए, दलहरूको भूमिका अत्यन्त कमजोर थियो र नागरिक आन्दोलनको नेतृत्व उहाँले गर्नुभयो देवेन्द्र पाण्डे. त्यसैले आज हामी सबैको उहाँ प्रेरणादायी व्यक्तित्व हो. नेपालको नागरिक आन्दोलनमा उहाँले खेलेको भूमिका कुनै पनि नेपालीले कहिले पनि बिर्सँदैन. उहाँ अत्यन्त योग्य र सक्षम व्यक्ति हुनुहुन्थ्यो. गैराती उहाँको हिजो जसरी निधन भएको छ, सबै नेपालीहरूमा ठुलो पीडा पनि छ. किन पीडा छ भने अहिले नागरिक आन्दोलन कसरी अगाडि बढ्ला भन्ने धेरै बहस भइरहँदाखेरि उहाँको निधन भयो. उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, परिवारजनप्रति समवेदना व्यक्त गर्न चाहन्छु र म सबै देशका नागरिकलाई भन्न चाहन्छु, नागरिक आन्दोलनको एकजना सूत्रधार हो उहाँ. उहाँले बीपी कोइरालालाई साथ दिएको जन्मसंग्रहमा, उहाँले 46 सालको जनआन्दोलनमा गणेश मान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइरालालाई मनमोहन अधिकारीलाई साथ दिएको व्यक्ति हो. 62-63 सालको जनआन्दोलनमा उहाँले लोकतन्त्रको पक्षमा, प्रजातन्त्रको पक्षमा आफूलाई उभ्याएको व्यक्ति हो देवेन्द्रराज पाण्डे भनेको. त्यसैले आज म स्वतन्त्र नागरिक अभियानको नेतृत्व
4: गर्दाखेरि
5: नागरिक आन्दोलन हाम्रो देशमा कमजोर हुनुहुँदैन. मलाई अस्ति कृष्णपाईले भन्नुभएको थियो, नागरिक आन्दोलन बलियो बनाउनुपर्छ, तपाईँले नेतृत्व गर्नु पर्यो. नागरिक आन्दोलन बलियो भयो भने यसले खबरदारी गर्न सक्छ देशमा. अहिलेको सत्तामा बसेका नेताहरूलाई, प्रधानमन्त्रीलाई, मन्त्रीलाई, 73 दलका नेताहरूलाई, प्रतिपक्षलाई पनि खबरदारी गर्नुपर्ने आवश्यकता छ. किन भन्दाखेरि उनीहरूले बाटो बिरायो भने, गल्ती कमजोरी गरे भने खबरदारी आजको आवश्यकता हो.
4: होइन, तपाईँहरूले पनि अब नागरिक एउटा अभियान गुमाउनु पर्दाको पीड़ा र त्यस पछाडि चाहिँ तपाईँहरूले पनि थालेको यो अभियान होइन, उहाँ एउटा पथ प्रदर्शकका रूपमा पनि, एउटा अनुयायीका रूपमा पनि उहाँ हुन सक्नुहुन्छ. तर आज तपाईँहरूले एउटा छाया सरकार गठनको अवधारणालाई अगाडि सार्नु भएको छ होइन, भर्खरै 100 दिन मात्रै पूरा भएको छ, 100 दिन भन्दा 1-2 दिन बेसी भएको छ सरकार निर्माणमा. अब छाया सरकार गठन गरेर सरकारलाई तपाईँहरूले सहयोग गर्न खोज्या कि असहयोग गर्न खोज्या, दबाव दिन खोज्या?
5: नेपालमा पहिलो पटक स्वतन्त्र नारी अभियानको हामीले शुरूआत गरेको हो. भनेको दिन हामीले स्पष्ट रूपमा भनेका थियौं त्यतिखेर, देशमा सुशासनको लागि, विकास र समृद्धिको लागि, भ्रष्टाचार कारवाही गर्नको लागि वर्तमान सरकार अगाडि बढ्नुपर्छ. यसले जनतालाई चाहिँ अब लोकतन्त्र, विधिको शासन, कानून राज्यको प्रत्यावधि दिँदै यो सरकारले जनताको मन जित्नुपर्छ, जनताको कामहरू गर्नुपर्छ. स्वास्थ्य र शिक्षामा व्यापक रूपमा रिफर्म गर्नुपर्छ, निशुल्क गर्नुपर्छ. स्वास्थ्य र शिक्षा भने हाम्रो एजेन्डा हो आजको दिनमा. तर सरकारले कर लगायो, सरकारले गल्ती गर्यो भनेर हामीले भनिराखेका छौँ. शिक्षा र स्वास्थ्यमा कर लगाउनु गलत हुन्छ भन्ने हाम्रो एउटा निष्कर्ष स्वतन्त्र नागरिक अभियानको. हामीले एउटा अभियान शुरू गर्यौं। बालनता प्रधानमन्त्री बनेकै दिनबाट शुरू गरेको यो अभियानले बालनताको 100 दिनको कार्यशैलीको कामको पनि उच्च मूल्याङ्कन हामीले गरेका छौँ र हामीले माइती मन्देलाबाट एउटा अभियान शुरू गर्यौं त्यो दिन र सरकारले राम्रो काम गर्न खोजेको छ तर सरकार रुमलिरहेछ अल्मलिरहेछ है। सरकारले जनताको काम गर्नु पर्यो, जनतालाई चाहिँ खुसी राख्नु पर्यो, जनतामा निराशा आयो। जनता आज सरकारमाथि नै प्रश्न गरिराखेका छन्। लाखौं लाख जनताले के भनेका छन् भन्दाखेरि सरकारले बाटो नबिराओस्, सरकारले जनचाहना अनुसार काम गरोस्, यो सरकार जनप्रिय होस्, यो सरकारले रोजगारीको सृजना गरोस्, यो सरकारले विगतको पुराना दलका ठूला नेताहरूले गर्न सकेका काम गरोस्, यो सरकार पूर्व आग्रह नराखिकन काम गरोस्। आग्रह पूर्व राख्नु हुँदैन, सरकारले कसैलाई निषेध गर्नु हुँदैन, कसैलाई पूर्वाग्री भएर फुल्नु पनि हुँदैन। अहिले त यो सरकारले डेलिभरी दिने हो, सुशासन दिने हो, विकास निर्माणमा मुलुक अगाडि बढाउने हो, काम छ नि जनताको लागि गर्ने हो, रोजगारी सिर्जना गर्ने हो, उद्यो धन्दा सिर्जना गर्ने हो, खोल्ने हो, लगानीको वातावरण बनाउने हो। हामीले त व्यापक रूपमा भनेका छौँ र नागरिकहरूको यो छाया सरकारले
4: भूमिका
5: निर्वाह गर्दैछ। हामी छाया सरकारले
4: कसरी हुन्छ त्यो छाया सरकार, को को के भन्छन् त्यहाँ, प्रधानमन्त्री को बन्छ, मन्त्रीहरू को बन्छन्, होइन त्यो गठन कसरी हुन्छ?
5: यसको प्रधानमन्त्रीको बारे हामी व्यापक रूपमा छलफल गरिराखेका छौँ। कसलाई प्रधानमन्त्री बनाउने र मन्त्रीहरू चाहिँ कस्ता व्यक्ति ल्याउने, विज्ञहरू ल्याउने, हरेक तल तपाईँको भिगेको हरेक तल तपाईँको जनताको छ नि कुरा सुन्ने, जनताको कुरालाई छ नि राष्ट्रियकरण गर्ने, पीडितहरूलाई न्याय दिने, म देशभरिको पीडितलाई तपाईँको कार्यक्रम मार्फत किन नेपाली जनताले सबभन्दा बढी सुन्ने नेपाली बहसमा केन्द्रित म के भन्न चाहन्छु भन्दाखेरि देशभरिको पीडितहरूलाई हामी न्याय दिन्छौँ। मित्रगण, पीडितहरूलाई हामीले नै पहल गरे हो, उहाँहरूको आन्दोलनलाई पहिले नै मैले साथ दिएको थिएँ र मैले भनेको थिएँ तपाईँहरू काठमाडौँ आउनुहोस्, काठमाडौँ आउँदाखेरि हामी तपाईँहरूसँग सहकार्य गरेर तपाईँहरूको एजेन्डालाई सम्बोधन गर्न सरकारलाई दबाब दिन्छु भनेर मैले गृहमन्त्री सोनमुरलाई पनि भनेको थिएँ कि अब मिटर राई पीडितहरूको मागलाई सम्बोधन गर्न तपाईँ कहाँ जानुपर्छ, निजगढ उहाँ जानुभयो भनेर म धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि वार्ता भयो र मिटर राई पीडितहरूले न्याय पाउने वातावरण बनेको छ। हिजो सम्झौता भयो, नौ बुझे यो हाम्रो पक्ष हो, मिटर राई पीडित, लघुवित्त पीडित, सरकारी पीडित, धेरै पीडितहरूलाई हामी न्याय दिन चाहन्छौ। आज माइती घर मन्दिरमा आन्दोलन गरिराखेका, घरमा बसिराखेका पीडितहरूलाई पनि हामी न्याय दिन चाहन्छौ। हामीले सरकारलाई भनेका छौँ हाम्रो एजेन्डा भनेको पीडितहरूलाई न्याय दिने हो र हामीले पीडितहरूको पक्षमा काम गर्ने हो। छाया सरकारले त अब जनताको एजेन्डाहरूमा सरकार कहाँ चुक्यो, सरकारले कहाँ कसरी कमजोर गरिरहेछ, सरकारले गर्नुपर्ने काम र दायित्व जिम्मेवारी के हो, सरकारको भूमिकालाई प्रभावकारी बनाउने प्रधानमन्त्रीले राम्रो काम गरेर हामी खुलेर प्रशंसा गर्छौ, प्रधानमन्त्रीले गल्ती गर्दै जानुभयो भने हामी खबरदारी गरेर भन्छौ गलत भयो प्रधानमन्त्री, यो दुईटै मतको छ नि अपमान नगरौं, नजरअन्दाज नगरौं, दुईटै मतको सरकारले जनताको मन जित्ने काम गरौं। यो सरकारले प्रतिपक्षसँग पनि सहकार्य गर्नुपर्छ, केन्द्रीय छाया सरकारको एउटा नयाँ प्रस्ताव छ प्रधानमन्त्रीलाई, हामी एकदम व्यापक रूपमा छलफलमा छौं, सबै पोलिटिकल पार्टीको बिचमा सहमति गरौं, देश निर्माणमा विकासमा अब विकासको मूलक नयाँ किसिमले अगाडि बढाउँ, देशमा देशमा चाहिँ नि अब जनताहरूले आशा विश्वास भरोसा गरौँ सरकारलाई, वा यो सरकारले राम्रो काम गर्यो, यो सरकारले सबैको मनको भावना बुझेर एक्सन गर्यो, एक्सन र परिणाम दिनको लागि यो सरकार अगाडि आयो भन्ने म्यासेज दिनुपर्छ। सुशासन त यो सरकारले छ नि
4: बनाए, तर सन्तुष्ट हुनुहुन्छ होइन सरकारको, तपाईँ खबरदारी पहरेदारी र सरकारलाई सहयोग गर्ने ठाउँमा हुनुहुन्छ होइन आज?
5: होइन, एकदम तपाईँले सही कुरा गर्नुभयो, हामी यो सरकारलाई अहिले विरोधको लागि विरोध गर्दैनौँ, यो सरकारले गल्ती गर्यो भने हामी खबरदारी सहयोगमा लगाएर पनि गर्छौँ। त्यो पनि नारी अभियानको एउटा अभियानै छ, मूल मन्त्रै छ राम्रो काम गर्नेलाई समर्थन गर्ने, गलत काम गर्नेलाई कारवाहीको लागि र उनीहरूलाई छ नि दण्डित गर्नुपर्छ भन्ने पनि हाम्रो बटम लाइन हो। तर म तपाईँलाई छाया सरकारको कुरा गर्दाखेरि हामी अब मन्त्रीमण्डल बनाउँछौँ, मन्त्रीमण्डलमा बस्ने मान्छेहरू योग्य सक्षम बुद्धिजीवी हुन्छन्, डाक्टर सुरेन्द्र कृष्ण जस्ता मान्छेहरू हरेक तरतर्फमा काम गरेका, हरेक क्षेत्रलाई बुझेका, हरेक क्षेत्रको छ नि कुराहरूलाई मनन गर्न सक्ने योग्य मान्छेहरूको हामी क्याबिनेट बनाउँदैछौँ। सुन्दै अर्को कुरा के भने छाया सरकारको दायित्व र जिम्मेवारी पनि एकदम नागरिकतिर यसको चाहिँ विशेष रूपमा चाहिँ ध्यान केन्द्रित हुन्छ, नागरिकको समस्या सन्धान गर्ने, अब समस्या उत्याउनु होइन समाधानको उपाय खोज्ने, जनतालाई खुसी राख्ने, जनतालाई सम्पन्न बनाउने र आज किसानहरूलाई छ नि मल बिउ के दिन सकेका छौ, अहिले खेतमा छ नि नपाई भइराखेको छ, किसानहरूले मल पाएका छैनन्, बिउ पाएका छैनन्, उनीहरूलाई चाहिँ अब प्रविधिमा छ नि पोक्सो बनाउने, कृषि क्रान्तिको जगबलले बनाउने, पर्यटन क्षेत्रको विकास र विस्तार व्यापक रूपमा ध्यान दिने र युवाहरूलाई स्वदेश राख्ने गरी रोजगारी सिर्जना गर्नको लागि अब हामी लाग्छौँ शुद्ध नारी अभियानले एउटा अभियान लिएर अब घर घरमा जान्छ। हामी गैर गर्ने उम्मेद्वार चाहन्छौँ स्थानीय तहमा, पहिलो रूपमा हाम्रो बटम लाइन हो, स्थानीय सरकारलाई प्रभावकारी बनाउन चाहन्छौँ, स्थानीय सरकारलाई जनमुखी बनाउन चाहन्छौँ, स्थानीय तहमा विकास हुने देशमा विकास हुन्छ र प्रदेशलाई पनि हामी अब संहिताको कुरा गर्दा प्रदेश सरकारको भूमिका पनि कमजोर भइराखेको छ, प्रदेशको पनि खालि व्यक्तिगत स्वार्थको लागि मात्रै काम भइराखेको छ, दलीय स्वार्थको लागि मात्रै काम भइराखेको छ, जनताको लागि त प्रदेश सरकारले काम गर्न सकेको छैन। प्रदेश सरकारलाई पनि अब छरिचो बढाउने, ठुलो प्रदेश सरकारमा बढाउने, प्रदेशको सांसदको संख्या पनि व्यापक रूपमा कटौती गर्नुपर्छ भन्ने हाम्रो बटम लाइन छ र संसदीय व्यवस्थालाई बलियो बनाउने, जनताको चाहना हुन्छ काम गर्ने र जनतालाई चाहिँ शक्तिशाली बनाउने अभियानमा हामी अब अगाडि बढ्छौँ। हामी कोही सब पनि जनताको हक अधिकारको लागि सम्झौता गर्दैन।
4: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद श्री धमलाजी, नमस्कार।
5: थ्याङ्क यू सो मच।
4: नागरिक स्वतन्त्र नागरिक अभियानका संयोजक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाजीले स्वतन्त्र नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौ।
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौ, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
7: खुशी खोल को जोश विश्व कप।

0: 너 선불로 짜놓은 딱해 보너스 밤 이제 भरपूर मनोरंजन सहित मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस
2: आदरणीय श्रोता हामी पालिका बहसमा उपस्थित भएका छौं र पालिका बहसमा यतिखेर नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गारा हुनुहुन्छ उहाँ चाहिँ नीलकण्ठ नगरपालिका धादिङको मेयर पनि हुनुहुन्छ भीमजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
3: हजुर धन्यवाद गुड मर्निङ
2: अब अहिलेको अवस्थामा चाहिँ पालिका बसमा चर्चा गर्दै गर्दाखेरि नयाँ सरकार पनि आएको छ संघीयतामा मुलुक व्यस्त हुँदै पनि छ 72 सालमा संविधान जारी भएदेखिका 83 सालसम्म आइपुग्दाखेरि करिब करिब 10-11 वर्ष सत्ता सरकार स्थानीय तह आफैमा चाहिँ एउटा लड़ाईमा छ अहिलेको अवस्थामा सरकार आइसके पछाडि तपाईँहरूले कस्तो खालको अनुभूति गर्नुभएको छ संघीयता कार्यान्वयनको मर्म अनुसार सरकार अगाडि बढ़िरहेको छ र तपाईँहरू चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ तपाईँहरूको इन्ट्राक्सन कतिको छ
3: अत्यन्त राम्रो प्रश्न सोध्नुभयो संहिताको मूल आधार भन्ने तीनटा चिजहरू होइन एउटा प्रशासनिक संहिता एउटा वित्तीय संहिता एउटा राजनीतिक संहिता राजनीतिक संहितामा टाइममा इलेक्सन भएको छ अहिले एउटा विद्रोह पछि संघीय संसदको निर्वाचन भयो त्यो आफ्नो ठाउँमा छ प्रशासनिक संहिता हेर्नुहुन्छ भनेदेखि अहिले पनि सबै कार्यालयहरूमा स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकारी पुगिरहेको स्थिति छैन एकातिर अर्कोतिर मेजर भनेको लेखा अधिकृतहरू पुगेको छैन कर्मचारीहरूको अभाव छ सबै कर्मचारीहरू संघीय कर्मचारी बनेर बसेको स्थिति छ स्थानीयमा जानु मान्दाको स्थिति छैन काम गर्नलाई एकदम अप्ठ्यारो परिस्थिति छ

0: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।

जिल्लाको बाढ़ीले छ महिनासम्म प्रभावित रसुवा टिमुरे भन्सारमा व्यापारिक गतिविधि अहिले लयमा छ, तर बाढ़ीले सभा 2 अर्ब चिनिया लगारीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र पारेको छ। करिब 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो। प्रशासनिक भवन भने केही भएको छैन। बाढ़ीपछि चिनिया कम्पनी काममा फर्किएको छैन। नेपाल सरकारबाट पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन। भन्सारसँगै सम्बन्धित रहे पनि बन्दरगाह सम्बन्धी काम भन्सार कार्यालयले हेर्दैन। यसको जिम्मा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई छ। अब बन्दरगाह कसरी बनाउने भन्नेमा घटनापछि कुनै छलफल नभएको समितिका प्राविधिक निर्देशक युवक डंगोलले बताएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक स्वतन्त्रता, समानता र मानवाधिकार, लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिएका नागरिक अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताउनु भएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडमा उहाँले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशता विरूद्ध दृढ़ आवाज उठाउनु भएको र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनु भएको गगन थापाको भनाई। सामाजिक सञ्जालमा सभापति थापाले थप लेख्नु भएको छ, अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकास सम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो। सार्वजनिक जीवनमा उहाँले देखाउनु भएको इमान्दारी, पारदर्शिता र नैतिक साहसी भावी पुस्ताका लागि अमूल्य विरासत रहनेछ। सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ। उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ। कांग्रेस सभापति गगन थापाले नागरिक अगुवा डाक्टर देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमाएको बताउनु भएको छ। जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठी अन्तर्गतका विभिन्न पोखरी तथा पोखरीका डेल क्षेत्रमा भएको अतिक्रमण संरचना हटाउन सरकारले 7 दिने अल्टिमेटम दिएको छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्च स्तरीय कार्यदलको प्रतिवेदन 2062 कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विश्वरा पोखरी, दश्र तलाउ, अर्कजा सर, रत्नसागर पोखरी, मुरली सर लगायतका संरचना हटाउन निर्देशन दिएको हो। डडेलधुराको अमरगढ़ी नगरपालिका 7 खसरी खानामा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। थनगढ़ीबाट दार्चुलातर्फ जारी गरेको जीप बिहान करिब 3 बजे सड़कबाट करिब 500 मिटर तल भीरमा खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। घाइते 5 जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा 2 जना को मृत्यु भएको प्रहरीले जनाएको छ भने बाँकी 3 जनाको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेहरूको पहिचान सहित घटनाबारे थप विवरण संकलन भइरहेको छ भने प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढ़ाएको छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: एसेसरीज। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कञ्चनपुरको महाकाली नदीको टापुमा फँसेका एकजना युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नम्बर 35 शैलेश्वरी गढ़का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिक्देलले दोधरा चाँदनी चोलुङ्गे पुलभन्दा करिब 2 किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फँसेका काभ्रे पलाञ्चोक चौरी देउराली गाउँ पालेका 6 का 52 वर्षीय उमेश चौला गाईलाई सकुशल उद्धार गरिएको जानकारी दिएका छन्। उनले दोधारा चाँदनीको देवी स्थानमा रहेको सशस्त्र प्रहरी बलको विपद तालिम प्राप्त टोली र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चौला गाईलाई सकुशल उद्धार गरेको जानकारी दिएका छन्। वर्षात शुरू भइसके महाकाली नदीमा पानीको बहाव बढ़ेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न 25 जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले आज बिहान 8 बजे जारी गरेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार ताप्लेचुङ, सोलुखुम्बु, शंखुवा सभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डु, भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा भाव उल्लेख्य बढ़ने सम्भावना रहेको जनाएको छ। मुख्य र ठूला नदीहरूको अवस्था पनि हाल सामान्य छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा यिनका सहायक नदीहरूको भाव सतर्क तहभन्दा तलै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको भाव पनि सुरक्षित तहभित्र रहेको बुलेटिनमा उल्लेख गरिएको छ। महाशाखाले आगामी 2 दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ। जस अनुसार भोलि र पर्सि कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही ससाना नदीहरूमा भाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ। ती क्षेत्रका तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हाउस काठमाण्डुमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: धेरै दिनपछि भेट गर्नुभयो त।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नेपाल सरकारले कमैया प्रथा अन्त्य गरी मुक्तिको घोषणा गरेको 26 वर्ष पूरा हुँदा पनि सयौं मुक्त कमैया परिवार पुनर्स्थापना सम्बन्धी समस्याबाट मुक्त हुन सकेका छैनन्। लाल पूर्जा प्राप्त गरे पनि श्रेष्ठता कायम नभएको परिचय पत्र पाएर पनि पुनर्स्थापनाको सुविधा नपाएको तथा अनुपयुक्त जग्गा वितरण गरिएको जस्ता समस्या अझै कायमै छन्। कैलालीको गोदावरी नगरपालिका एक स्थित विजयपुर शिविरका 22 मुक्त कमैया परिवारले 2 दशक अघि सम्मानजनक जीवनको सपना देखेका थिए। सरकारले कमैया मुक्तिको घोषणा गरे आफ्नै घर सरकार र सुरक्षित भविष्यको आशा गरेका उनीहरूलाई लाल पूर्जा त दिइयो तर जग्गाको श्रेष्ठता कायम हुन नसक्दा त्यसको उपाय गर्न पाएका छैनन्। त्यस्तै विक्रमसम्म 2057 साउन 2 गते सरकारले अनुचित ऋण मिनाहासहित कमैया मुक्तिको घोषणा गर्दै बदुवा श्रम प्रथाको अन्त्यतर्फ ऐतिहासिक कदम चालेको थियो। त्यसको 1 वर्षपछि लागू भएको कमैया श्रम ले बदुवा श्रमलाई कानूनी रूपमा प्रतिबन्धित गर्यो। कमैयामाथि लागेका सबै ऋण खारेज गरियो भने पुनर्स्थापनका लागि घर सरकार नगद सहायता र सिप विकासका कार्यक्रम सञ्चालन गरिए तर कमैया प्रथा अन्त्य गरी मुक्तिको घोषणा गरेको 26 वर्ष पूरा हुँदा पनि सयौं मुक्त कमैया परिवार पुनर्स्थापना सम्बन्धी समस्याबाट मुक्त हुन भने सकेका छैनन्। झापाको गौरीगंजमा कारसँग मोटरसाइकल ठोकिँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मोटरसाइकल चालक मोरङ जिल्ला रतुवामाई 5 गोविन्दपुर निवासी 30 वर्षीय मोहम्मद नूर इस्लाम र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका 35 वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो 1 बजे हुलाकी राजमार्ग अन्तर्गत गौरीगंज गाउँपालिका 2 स्थित कृष्ण खोला छेउमा पश्चिम विराटनगरबाट पूर्व तुलाचुन चौकातर्फ आउँदै गरेको +01020025101 नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको BR38557 नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परि घाइते मोटरसाइकल चालक इस्लामलाई दमक अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो। त्यस्तै मोटरसाइकलमा पछाडि सवार मोजाबुल हकलाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो। डाक्टरले चेक जाँच गर्दा उनको पनि मृत्यु भइसकेको थियो। कार चालक विराटनगर 13 का निवासी 35 वर्षीय विवेक सिंह पनि घाइते भएका छन्। उनको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गौरीगंजले दुवै सवारी साधन नियन्त्रणमा लिएको छ। एक वर्ष अघि लेहेन्दे खोलाको बाढ़ीले 6 महिनासम्म प्रभावित रसुवा टिमुरे फन्सारमा व्यापारी गतिविधि अहिले लयमा छ तर बाढ़ीले 2.25 अर्ब चिनिया लगानीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम भने अलपत्र परेको छ। करिब 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो। प्रशासनिक भवन भने केही भएको छैन। बाढ़ीपछि चिनिया कम्पनी काममा फर्किएको छैन। नेपाल सरकार पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन। भन्सारसँगै सम्बन्धित रहे पनि बन्दरगाह सम्बन्धी काम भन्सार कार्यालयले पनि हेर्दैन। यसको जिम्मा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई रहेको छ। बन्दरगाह बनाउन सरकारसँग 2 विकल्प छ। चीन सरकारसँग समन्वय गरेर चिनिया कम्पनीलाई फेरि काममा फर्काउने पहिलो विकल्प हो। चीन सरकारले नबनाउने भएमा नेपाल सरकारले नै निर्माण गर्न सक्ने दोस्रो विकल्प छ। चीन सरकारले 2 अर्ब 16 करोड़ लगानीमा 2076 मंगिरदेखि बन्दरगाह निर्माण थालिएको थियो। 30 महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोरोना भाइरस संक्रमणले गर्दा काम भने अघि बढ़न सकेको छैन।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसरे खानमा शनिबार बिहान भएको बोलेरो चेप दुर्घटनामा परि मृत्यु हुने दुवैको पहिचान खुलेको छ। उक्त चेप दुर्घटनामा परि दुवैजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 52 गुल्म डडेलधुराका अनुसार धनगढ़ीबाट दार्सुलातर्फ जाँदै गरेको सुप +1001 नम्बरको बोलेरो चिप शनिबार बिहान करिब 3:30 बजे अनियन्त्रित भई सड़कबाट करिब 300-400 मिटर तल खसेको थियो। दुर्घटनामा दार्जुलाको अपी हिमाल गाउँपालिका 1 का 45 वर्षीय सुगन लोथ्याल र 28 वर्षीय हनु लोथ्यालको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनामा जीप चालक बैतडीको ढिलासैनी गाउँपालिका 2 का 20 वर्षीय अमृत घरेडी घाइते भएका छन्। साथै दार्चुलाको मार्बा गाउँपालिका 3 का 50 वर्षीय अमर सिंह ठगुना र अपी हिमाल गाउँपालिका 1 की 35 वर्षीय सरस्वती लोथ्याल घाइते भएका छन्। घाइते मध्ये चालक घरेडीलाई सामान्य चोट लागेको छ भने ठगुना र सरस्वती लोथ्यालको टाउको छाती तथा शरीरका अन्य भागमा मध्यम चोट लागेको जनाइएको छ। उनीहरू तीनैजनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो चर्चा पाउँछ। इंग्ल्याण्ड विरूद्धको जितपछि अर्जेन्टिनाका खेलाड़ीले प्रदर्शन गरेको एउटा ब्यानरले सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय संचार माध्यमसम्म बहसको आधी ल्याइदिएको छ। खेल सकेपछि अर्जेन्टिनाका डिफेण्डर लिसान्ड्रो मार्टिनेस र मिडफिल्डर जियोभानीले लास मल्लिभासोन अर्जेन्टिनाकै हुन लेखिएको ब्यानर समेत समर्थकतर्फ अभिवादन गरेको कुराले गर्दा अहिले सामाजिक सञ्जालमा विशेष चर्चा पाइरहेको छ। हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सरकार बदलिएको छ तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ के नीति कानून र संरचनाहरू बदलिएका छन्
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
2: हरेक आइतबार राति 8 बजे FU1 टेलिभिजनमा आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ
3: कार्यक्रम सद्गमय सद्गमय अभियन्ता रमेश पौडेलको साथमा
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना

0: रेडियो एमआरएफ 99.1 मेगाहर्ट्ज।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRM 99.1 सबैका लागि सूचना।
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: Tu account open, activate any karobar, sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus Life ko pesma banking.
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

facas boas pão. भरपूर मनोरञ्जन सहित मात्रहरू 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: web surfer अब घर घरमा fast internet
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राजविराज कारागारमा कैदीबन्दीको आन्दोलन, मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरिसकेपछि अवस्था तनावग्रस्त, स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, सहुलियत दिने र अवैध आयात रोक्ने।

0: World Cup 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राजविराज कारागारमा कैदीबन्दीको आन्दोलन सम्बन्धी खबरबाट, सप्तरीको राजविराज स्थित जिल्ला कारागारमा चलेर रूपक मण्डलको सरूवाको माग गर्दै कैदीबन्दी र आन्दोलनमा उत्रेपछि कारागार परिसर तनावग्रस्त बनेको छ। राजविराज नगरपालिका 6 स्थित कारागारमा चलेर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक छलफल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू 3 दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले चलेर मण्डलको तत्काल सरूवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मटीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटिएको जनाइएको छ। राजविराज नगरपालिका 15 मुसहर नियाका कैदी धनेन्द्र प्रसाद शाहले आफूलाई चौकीदार बनाइदिने भनी चौकीदार कामेश्वर यादवले गत जेठ 5 गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्ति मार्फत जेलर मण्डलको नाउँमा आफूसँग 5 लाख घुस लिएको आरोप लगाएका छन्। घटनापछि कारागार परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै संचारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार संकलन गर्न अवरोध लगाइएको छ। यता रकम उठाएको विषयमा विवाद चर्केपछि चौकीदार यादवको झुम्का कारागार सरूवा गर्ने तयारी गरेपछि बी बलका कैदीलाई कुटपिटमा पारिएको छ भने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्लाधिकारी रामकृष्ण थापाले कारागारको शान्ति सुरक्षा कायम गर्न प्रहरी भित्र पस्न खोजेपछि कैदीबन्दीहरूले शरीरमा मटीतेल खन्याएको स्वीकारेका छन्। अहिले सम्झाई बुझाई गर्दा अवस्था सामान्य बनेको उनको भनाइ छ। उनका अनुसार बी ब्लकका चौकीदार राम रिसनले कैदीबन्दीहरूलाई समानुपातिक व्यवहार नगरेको आरोपमा झगडा भएको हो। पछिल्लो 2 सातादेखि प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रसँगको छलफलमा व्यस्त छन्। प्रधानमन्त्री भएको 100 दिनसम्म कसैसँग भेटघाट नगरेका प्रधानमन्त्री शाह पछिल्लो 2 सातादेखि निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। शुरूमा निजी क्षेत्रका 3 छाता संगठनका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेका उनले त्यसपछि क्षेत्रगत उद्योगी व्यवसायसँगको छलफललाई निरन्तरता दिएका हुन्। यसै क्रममा शुक्रबार प्रधानमन्त्रीले म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपालका प्रतिनिधिहरूसँग गम्भीर छलफल गरेका छन्। छलफलका क्रममा व्यवसायीहरूले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारीका कारण स्वदेशी उद्योग धारासहित भएको गुनासो गरेका थिए। बिना बिल बीचक न्यून मूल्याङ्कनमा भित्रिने जुत्ता चप्पली बजार कब्जा गर्दा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको विषयलाई प्रधानमन्त्री शाहले गम्भीर रूपमा लिएका छन्। उनले तस्करी नियन्त्रणका लागि विशेष कार्यदल बनाउने समेत बताएका छन्। नेपालमा हाल साना मझौला र ठूला गरी करिब 1200 वटा जुत्ता चप्पल उद्योगहरू सञ्चालनमा छन्। एक वर्षअघि लेहेन्दे खोलाको बाढ़ीले 6 महिनासम्म प्रभावित रसुवा टिमुरी भन्सारमा व्यापारिक गतिविधि अहिले लयमा छ। तर बाढ़ीले 2.25 अर्ब चिनिया लगानीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम भने अलपत्र परेको छ। करिब 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गुदाम तटबन्धन पार्किङमा क्षति पुगेको थियो। प्रशासनिक भवन भने केही भएको छैन। बाढ़ीपछि चिनिया कम्पनी पनि काममा फर्किएको छैन। नेपाल सरकारबाट पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिने कुनै पहल नभएपछि बन्दरगाहको काम अलपत्र परेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्छ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भारतले पहिलो निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ। चन्द्रमा, मंगल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान सञ्चालन गरिसकेको भारतले अब निजी क्षेत्रको तीव्र सहभागी

दक्षिणी मेक्सिको ओक्साका राज्यका गवर्नर सालोमन जाराक्रुजले भूकम्प मध्यम तीव्रताको भएको बताएका छन्। यद्यपि अहिलेसम्म कुनै ठूलो क्षतिको रिपोर्ट भने आएको छैन। समाचार एजेन्सी रोइटर्सका अनुसार भूकम्पको धक्का ग्वाटेमाला र एल साल्भाडोरमा पनि महसुस गरिएको थियो। ग्वाटेमाला सिटीमा आतंकित बासिन्दाहरू घरबाट बाहिर निस्केका थिए भने सतर्कता प्रणालीले जोखिममा रहेका तटीय क्षेत्रका सरकारी निकायलाई सतर्क गराउन र आवश्यक सुरक्षा उपायहरू लागू गर्न आग्रह गरेको छ। त्यस्तै खाड़ी क्षेत्रका धेरै देशमा शनिबार बिहान सुरक्षा सतर्कता उच्च बनाइएको छ। कुवेत, बहराइन र साउदी अरबका केही क्षेत्रमा सम्भावित शत्रुतापूर्ण ड्रोनको खतरा देखिएपछि साइरन बजाइएको तथा नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। कुवेतको सेनाले सामाजिक सञ्जाल मार्फत जारी गरेको वक्तव्यमा शत्रुतापूर्ण ड्रोनको सम्भावित खतरा विरूद्ध हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ। सेनाले नागरिकलाई सुनिएका विस्फोटका आवाजहरू प्रतिरक्षा प्रणालीले आकाशमै लक्ष्य वस्तु निष्क्रिय पार्दा उत्पन्न भएको स्पष्ट पारेको छ। अब खेल खबर। फिफा विश्वकप पूर्वको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बापे र उस्मान डेम्बेले तथा इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङहमले सेमी फाइनलबाट बाहिरे पनि गोल्डेन बुढ जित्ने सम्भावना भने कायमै राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र

प्रतियोगितामा अस्वस्थका कारण मेसी अहिले गोल्डेन बुटको दौड़मा अगाडि छन्। इंग्ल्याण्डका बेलिङ्घम र केनले समान 6-6 गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्ज्बलको नाममा 5-5 गोल छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती पौने एक बजे साबेक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ। ज्यादा ज्यादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राजविराज कारागारमा कैदीबन्दीको आन्दोलन, मतितेल खन्याएर आत्मदाह प्रयास गर्न खोजेपछि अवस्था तनावग्रस्त। स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता, प्रधानमन्त्रीसँगको छलफलपछि उद्योगी उत्साहित। नागरिक अगुवा देवेन्द्र राज पाण्डेको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त। कमैया मुक्तिको 26 वर्ष पूरा, समस्या चिउका थियो, पूर्जा छ, श्रेष्ठा छैन। बाढ़ीले क्षतिग्रस्त रसुवागढ़ी टिमुरे सुक्खा बन्दरगाह निर्माण अलपत्र। औषधि लिमिटेडबाट 2 वर्षभित्र 36 प्रकारका औषधि उत्पादन गर्ने समझदारी। शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह। अन्तरिक्षमा भारतको नयाँ फड़को, निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी। मेक्सिकोमा 7.3 म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी, खाड़ी क्षेत्रमा ड्रोनको त्रास। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: Subscribe now and press the bell icon on the

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz। Subscribe now and press the bell icon down on the

0: नगर पालिका सोह्र साढे प्रधान
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
2: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो। इट्स 1 PM।
3: हेलो हेलो 1 2 3 चेक।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
6: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
7: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
6: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी, थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
7: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
6: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
7: सञ्चालक
6: सुरेश श्रेष्ठ,
7: एसएनपी कम्पनीको कार्यालय
6: बाइपास रोड भरतपुर चितवन,
7: मोबाइल नम्बर
6: 98550 60 359,
7: 98555 26 959।
8: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
9: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
9: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
11: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98550 52 454, 98455 20 454, इमेल lok.logic2@gmail.com।
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
12: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 98 450 82 997,
12: 98 550 10 997।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: ओए केटा, म त सक्दिनँ हिँड्ने यार। कति दिन लाग्छ अन्त?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
1: हो र,
3: यसको हिँडाइले त 4 दिनमा नि पुग्ने। जामिनु

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: रेडियो साइमन 89.8 मेगाहर्ज।
1: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
2: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
1: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SNP कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपघट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
2: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
1: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ SNP कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
2: सञ्चालक
1: सुरेश श्रेष्ठ,
2: SNP कम्पनीको कार्यालय
1: बाइपास रोड भरतपुर चितवन,
2: मोबाइल नम्बर
1: 98550359
2: 98556

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: पहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो। It's 2 PM।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: होइन दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
4: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
3: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
4: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452-0496।
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98552-0454, 98455-20454, इमेल lok.logic2@gmail.com।
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोल्युसन।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: बेचारा
1: हम तुझको लड़की तू है बड़ी बुम्बा।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडियस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: लौ न लौ लौ चटाइन पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ

0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 98 4 50 82 997,
9: 98 5 50 10 997।
10: होइन है दिदी, कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
10: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन
12: रेडियो साइन 9.8 MHz।
13: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 83 PM।

नेपाली रेडियो नेटवर्कको 203 बजेको नेपाली खबरमा समीक्षा माथिको नमस्कार। सरकारको नियतमा शंका नगर्न राष्ट्रपा सभापति लामिछानेको आग्रह, जनताको समस्या समाधानमा अभिभावकको भूमिका खेल्ने प्रतिबद्धता, सरकारसँग सहमति भएसँगै निजगढ़मा रोकिएका मिटर ब्याज पीड़ित घर फर्कदै, बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै मन्त्रीहरू राजीनामा दिने तयारीमा, राजनैतिक संकटमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा नदिने संसदमै विश्वासको मतको सामना गर्ने, प्रतिकूल मौसमका कारण कर्णालीका हिमाली जिल्लामा हवाई सेवा प्रभावित, यात्रु र पर्यटक अलपत्र, मिटर ब्याज र ठगी मुद्दामा फरार धनुषाका एकै परिवारका तीनजना पक्राउ, 50 थान लाल पूर्जा बराबर, भारतको जन्तर मन्तरमा 21 दिनदेखि अनशनरत अभियन्ता वाङ चोक गिरफ्तार, इरानको सार्वजनिक सम्पत्तिमाथि अमेरिकी आक्रमण बढ़्यो, कतार कुवेत र बहराइनमा जवाफी कार्यवाही शुरू, र 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल तेस्रो, इण्डोनेशिया 9 विकेटले पराजित।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एमआरएम 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारको नियतमा शंका नगर्न राष्ट्रपाको आग्रह सम्बन्धी खबरबाट, सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको वर्तमान सरकारको नियतमा शंका नगर्न आग्रह गर्नुभएको छ। रौतहटका पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारले जनहितकै लागि काम गरिरहेको दावी गर्नुभयो। सभापति लामिछानेले काम गर्ने क्रममा कहिलेकाहीँ निर्णयहरू विवादित हुन सक्ने र त्यसको सोचेभन्दा फरक असर परेमा तुरन्तै सच्याउन सकिने बताउनु भएको छ। उहाँले किसान मजदूर र सर्वसाधारणलाई मर्का पर्ने खालका कुनै पनि नीति अपरिवर्तनीय नहुने बताउनु भएको छ। साथै सरकारको काम गर्ने शैली र केही चुनौतीका कारण शुरूमा नकारात्मक कुराहरू आए पनि कालान्तरमा त्यसले सकारात्मक प्रभाव पार्ने उहाँको भनाई छ। सरकारसँग 9 बजे सहमति भएपछि बाराको निजगढ़मा रोकिएका मिटर ग्याज पीड़ितहरू घर फर्कने तयारीमा जुटेका छन्। न्यायका लागि जनकपुरबाट काठमाण्डुतर्फ पैदल हिँडेका पीड़ितहरूको आन्दोलन सहमतिसँगै स्थगित भएको छ। वार्ताका लागि काठमाण्डु आएका टोलीका प्रतिनिधिहरू निजगढ़ फर्किएर सहमतिबारे जानकारी गराएपछि पैदल यात्रामा रहेकाहरू घर फर्कन आज तयारी गरिरहेका छन्। सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने र यसलाई रोक्न विशेष कानून बनाउने प्रतिबद्धता जनाएको छ। 10 दिन अघि धनुषाबाट शुरू भएको यो आन्दोलनमा चितवन र नवलपरासी सहितका विभिन्न जिल्लाबाट 500 भन्दा बढ़ी पीड़ितहरू सहभागी थिए। वार्ताको सहमति कार्यान्वयन हुनेमा पीड़ितहरूले विश्वास व्यक्त गरेका छन्। बागमती प्रदेशमा नेपाली कंग्रेस र नेकपा एमाले बीचको सहकार्य टुंगिएपछि एमाले सरकारबाट बाहिरिने भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालयको संख्या घटाएर एमालेका 6 जना मन्त्रीलाई जिम्मेवार विहीन बनाएपछि एमाले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले परिवर्तित राजनैतिक परिस्थितिका कारण सरकारमा बसिरहनु उपयुक्त नभएको बताउनु भएको छ। मन्त्रीहरूले आज वा भोलिभित्रै मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई राजीनामा बुझाउने तयारी गरेका छन्। उता सुदूरपश्चिम प्रदेशमा आफ्नै सरकारले ल्याएको बजेट असार मशान्तसम्म पनि पारित हुन नसकेपछि मुख्यमन्त्री कमल बहादुर शाह संकटमा पर्नु भएको छ। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाहको राजीनामा माग्दै विपक्षी दलहरूले नयाँ सरकार गठनको तयारी थालेका छन्। चौतर्फी दबावका बीच मुख्यमन्त्री शाहले भने राजीनामा नदी संसदमा विश्वासको मत सामना गर्ने दावी गर्नुभएको छ। उहाँले नयाँ समीकरणका लागि अन्य दलहरू सँग संवाद चलिरहेकाले आफूले बहुमत सिद्ध गर्ने जिकिर गर्नुभएको छ। बहुमतका लागि 27 सांसद आवश्यक पर्ने सुदूरपश्चिममा नयाँ सरकार गठनको जोड़ घटाउले राजनीतिक सरगर्मी बढ़ाएको छ। उद्योग विभागले गत आर्थिक वर्ष 2082 राशिमा 58 अर्ब रूपियाँ भन्दा बढ़ीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ। विभागका अनुसार गत साउनदेखि असार मशान्तसम्मको अवधिमा 58,01,85,00,000 रूपियाँ बराबरको वैदेशिक लगानी भित्र्याउने प्रस्ताव स्वीकृत भएको हो। कुल लगानी मध्ये अटोमेटिक रूटबाट 9.5 अर्ब भन्दा बढ़ीका 897 वटा र साधा स्वीकृत प्रणालीबाट 48,41,00,000 रूपियाँ बराबरका 219 वटा परियोजना रहेका छन्। यस वर्ष सबैभन्दा धेरै लगानी कृषिमूलक क्षेत्रका 18 वटा परियोजनाका लागि 23.18 अर्ब रूपियाँ स्वीकृत भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। लगातारको प्रतिकूल मौसमका कारण कर्णालीका हिमाली जिल्लाहरूमा हवाई सेवा बन्द प्राय भएको छ। वर्षा, बाक्लो बादल र कम भिजिबिलिटीका कारण मुगु, जुम्ला, हुम्ला र डोल्पाका विमानस्थलमा नियमित उडान हुन नसक्दा यात्रु तथा पर्यटकहरू बाटोमै रोकिएका छन्। रारा विमानस्थलका प्रमुख नवल किशोर चौहानका अनुसार मौसममा सामान्य सुधार आएका बेला फाटफुट उडान भए पनि केही दिन यता अधिकांश उडान रद्द भइरहेका छन्। हवाई सेवा रोकिँदा उपचार, अध्ययन र अत्यावश्यक कामले बाहिर जानुपर्ने सय यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने कतिपय यात्रु जोखिमपूर्ण सड़क मार्गबाट यात्रा गर्न बाध्य भएका छन्। यस्तै राराताल घुम्न गएका पर्यटकहरू पनि उडान नहुँदा समस्यामा परेका छन्। हिमाली क्षेत्रमा वर्षायाममा मौसम छिटो छिटो परिवर्तन हुने भएकाले उडान सञ्चालनमा चुनौती थपिएको विमानस्थलहरूले जनाएका छन्। मौसम खुल्ने बित्तिकै यात्रुहरूलाई गन्तव्यमा पुर्याउने तयारी गरिएको छ। दृष्टिबन्धकमा राखिएको जग्गा धनीलाई थाहै नदी बैंकमा धितो राखेर 4 करोड़ रूपियाँ ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर धामका गोपाल शाह, उनकी श्रीमती रेखा शाह र छोरा हरेराम शाह रहेका छन्। मिटर ब्याज तथा ठगी मुद्दामा फरार रहेका उनीहरूलाई प्रहरीले जनकपुर जटही सीमा नाका र काठमाण्डबाट नियन्त्रणमा लिएको हो। पीड़ित गोविन्द कुमार शाहले व्यापारका लागि गोपाल शाहसँग 900,00,000 रूपियाँ ऋण लिँदा आफ्नो जग्गा दृष्टिबन्धक राखिदिनु भएको थियो। तर आरोपीहरूले सोही जग्गा बैंकमा राखेर ठूलो रकम ऋण लिएको धनुषाका प्रहरी परीक्षक रूपक खड्काले बताउनु भएको छ। गोपालको घरबाट 50 थान जग्गा धनी पूर्जा, 18 थान नागरिकता र विभिन्न सरकारी छाप समेत बरामद गरिएको छ। बर्ड फ्लूको प्रभाव कम भएसँगै कुखुराको मासु र अण्डाको खपत फेरि बढ़न थालेको छ। बर्ड फ्लूको त्रासका कारण विगतमा घटेको खपत अहिले विस्तारै लयमा फर्किएको नेपाल हाँसुरी उद्योग संघले जनाएको छ। खपत घटेपछि प्रति किलो 140 रूपियाँमा झरेको ब्रोइलर कुखुराको मासु अहिले 190 रूपियाँ पुगेको छ। त्यस्तै अण्डाको दैनिक उत्पादन 45,00,000 कोटाबाट घटेर 28,00,000 झरेकोमा अहिले माग बढ़दै गएको छ। पशु सेवा विभागका अनुसार देशका विभिन्न जिल्लामा देखिएको बर्ड फ्लू धेरै जसो ठाउँमा नियन्त्रणमा आइसकेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

तिनमै नसम्म सम्पूर्ण च्यानल प्याकेज बोनस पाउ। भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्। विश्व कप खेल्न

0: भयङ्कर अथका वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकाले इरानका पुल, ऊर्जा केन्द्र र बन्दरगाह लगायतका सार्वजनिक सम्पत्तिमाथि हवाई आक्रमण बढ़ाएको छ। पछिल्लो छ दिनमा भएका अमेरिकी आक्रमणमा परेर इरानमा 38 जनाको मृत्यु भएको छ भने 400 भन्दा बढ़ी घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक जलमार्ग हर्मुजमाथिको इरानी नियन्त्रण खुकुलो पार्न र वार्तामा ल्याउन पूर्वाधारहरूलाई निशाना बनाइएको बताएका छन्। अमेरिकी आक्रमणबाट इरानको चाबहार बन्दरगाहको एक टावर र महत्वपूर्ण पुलहरू ध्वस्त भएका छन् भने ऊर्जा संकट चुलिएको छ। यता इरानले भने यसलाई युद्ध अपराध भन्दै अमेरिकी सहयोगी राष्ट्रहरू कतार, कुवेत र बहराइनमा मिसाइल प्रहार गरेर जवाफी कार्यवाही शुरू गरेको छ। दुवै पक्षले सम्झौता पालना नगरेपछि गएको महिना भएको अस्थायी युद्ध विराम पूर्ण रूपमा भंग भएको छ। उता भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा 21 दिनदेखि आमरण अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङसुकलाई प्रहरीले अस्पताल भर्ना गरेको छ। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सादा पोशाकमा आएका प्रहरीले आज उनलाई गिरफ्तार गरी अस्पताल पुर्याएका हुन्। प्रहरीले वाङसुकलाई जबरजस्ती उठाउन खोज्दा अनशन स्थलमा प्रदर्शनकारी र प्रहरीबीच केही बेर तनाव समेत भएको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै अनशनमा बसेका वाङसुकको तौल 9.5 किलो घटिसकेको छ। वाङसुकलाई अस्पताल लगिए लगतै कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकले जन्तर मन्तरमा नयाँ भोक हड़ताल शुरू गरेका छन्। राज्यमा एउटा खेल खबर। 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कप क्रिकेटमा इण्डोनेसियालाई 9 विकेटले हराउँदै नेपाल तेस्रो भएको छ। मलेसियामा आज भएको खेलमा इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा मात्र 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा सना प्रवीणले 9 आउट, 25 र सावित्री धामीले 24 रन बनाए। त्यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियालाई 68 रनमा रोक्न नेपालकी मनिषा उपाध्यायले 4 विकेट लिइन्। नेपाल यसअघि नै अण्डर 19 एसिया कपका लागि भने 6 आउट भइसकेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकारको नियतमा शंका नगर्न राष्ट्रपा सभापति लामी छानेको आग्रह। जनताको समस्या समाधानमा अभिभावकको भूमिका खेल्ने प्रतिबद्धता। सरकारसँग सहमति भएसँगै निजगढ़मा रोकिएका मिटर ब्याज पीड़ित घर फर्कँदै। बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै मन्त्रीहरू राजीनामा दिने तयारीमा। राजनैतिक संकटमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा नदिने संसदमै विश्वासको मत सामना गर्ने। प्रतिकूल मौसमका कारण कर्णालीका हिमाली जिल्लामा हवाई सेवा प्रभावित। यात्रु र पर्यटक अलपत्र, मिटर ब्याज र

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRM 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो NRM 99.1 मा यो हो मज्जाको म्युजिक।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: 5 islands on the Nuncha Radio Silence 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 4 बज्यो।

0: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:04 PM।
1: हेलो हेलो 1 2 3 चेक।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा त्यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोड्यो।
1: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: हेर्नु न नानीको बाबा, कोठामा सोनी रुँदै बसे कि छ? विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको सातनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 9875982997,
3: 9855010।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगा

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM.
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको चेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार चेन्जी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
4: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु. बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि. बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि. फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो.
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छ?
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि. त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ. साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि.
5: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि.
4: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ. तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ.
5: सञ्चालक
4: सूर्य श्रेष्ठ,
5: एसएनपी कम्पनीको कार्यालय,
4: बाइपास रोड, भरतपुर, चितवन.
5: मोबाइल नम्बर
4: 98550359
5: 98550569
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550639 र 98550639.
7: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना.
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ.
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0556493495.
8: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
9: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
9: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
10: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
11: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ। शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
12: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
10: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
12: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
10: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
12: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
10: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
13: ए लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
14: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
15: हो र?
14: हो नि, चटाइ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हेलो हेलो, 1 2 3 चेक।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Thank you.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: मैयादेवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 मा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने।
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
5: साहिनो समय सूचक, अहिले साँझको 6 बज्यो, 6 PM।

0: ओलीसँग संवाद गरेका नेकपाका नेता गगन थापालाई भेट्दै कंग्रेसभित्रको आन्तरिक विवाद नयाँ मोडमा देउवा समूह पार्टी गठनको गृह कार्यमा
1: गृहमन्त्री गुरूङद्वारा शनिबार विदाको दिन पनि जिल्ला प्रशासन कार्य गोर्खाको अनुगमन सरकारसँग सहमति भएपछि मिटर ब्याज पीड़ित न्यायको आशा सहित घर फर्किए प्रतिबद्धता पूरा नभई निज घरबाटै पुनः सशक्त संघर्ष शुरू गर्ने चेतावनी
0: देशभर आज र भोलि भारी वर्षाको चेतावनी 23 जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक वैशाखी यता विपदका घटनामा परेर 164 जनाको मृत्यु देशभर झण्डै 70% धान रोपाई सम्पन्न
1: चीनको चोङकिङमा पहिरो जाँदा 8 जनाको मृत्यु 34 जना अझै बेपत्ता इराक र अमेरिका बीच 48 सम्झौतामा हस्ताक्षर अधिकांश तेल क्षेत्रमा केन्द्रित
0: र फिफा विश्वकपको तेस्रो स्थानका लागि फ्रान्स र इंल्याण्ड भेट्दै फाइनल खेल आइतबार राति उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो।

0: किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नयाँ गठबन्धनका लागि राजनैतिक दलहरूबीच दौड़धूप सम्बन्धी खबरबाट। नयाँ गठबन्धनका लागि पुराना राजनैतिक दलहरूबीच दौड़धूप शुरू भएको छ। कंग्रेस र एमाले बीचको सहकार्यमा फेरबदल आउने संकेत देखिएपछि नेकपा गठबन्धनका लागि अघि बढ़ेको हो। नेकपा नेताहरू वर्षमान पुन्द्र, प्रमेश हमालले गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गई राती डेढ़ घण्टा छलफल गरे। छलफलमा ओलीले कंग्रेस, एमाले र नेकपा तीनै दल मिलेर जानुपर्ने अडान राख्नु भएको छ। त्यो सम्भव नभए दुई दल मात्रै भए पनि मिल्नुपर्ने उहाँको भनाई छ। ओलीले कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार जोगाउ नेकपाको साथ माग्नु भएको छ। नेता पुन्द्र हमालले भने ओलीको प्रस्तावबारे संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेर मात्र निर्णय लिने बताउनु भएको छ। एमाले अध्यक्षसँगको भेटपछि दुवै नेताले आजै कंग्रेस सभापति गगन थापासँग संवाद गर्दैछन्। नेकपाभित्र एमालेसँग सहकार्य गर्ने कि कंग्रेससँग भन्नेमा नेताहरूबीच मतभेद छ। धेरै जसो कार्यकर्ता एमालेसँगै मिल्नुपर्ने पक्षमा देखिएका छन्।
3: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद भनी नयाँ मोडमा पुगेको छ। पूर्व सभापति शेरबहादुर देउबासम्मले सभापति गगन थापासँग मिल्ने सम्भावना सकिएको निष्कर्ष निकाल्दै नयाँ पार्टी खोल्ने गृह कार्य थालेको छ। कांग्रेसको संस्थापन र इतर पक्ष बीचको दूरी थप बढ़ेको छ। देउबा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार संस्थापन पक्षबाट सहमति र वार्ताका लागि कुनै प्रयास नभएपछि अब नयाँ बाटो रोज्ने तयारी भएको हो। नयाँ पार्टीको नेतृत्व, नीति, विधान र सांगठनिक संरचनाबारे छलफल गर्न देउबा समूहले साउन 24 देखि 29 गतेसम्म राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ।
2: यता सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामी छानेले भने पार्टी गलत बाटोमा गए खबरदारी गर्न नेता कार्यकर्तालाई भन्नुभएको छ। रौतहटमा पार्टीका नवप्रवेशी नेताहरूलाई स्वागत गर्नुहुँदै सभापति लामी छानेले ताली बजाउने मात्र नभई औंला उठाएर खबरदारी गर्न भन्नुभएको हो। त्यसक्रममा उहाँले वर्तमान सरकारको नियतमा शंका नगर्न आग्रह गर्नुभएको छ। सरकारले जनहितकै लागि काम गरिरहेको लामी छानेको भनाइ छ। सभापति लामी छानेले काम गर्ने क्रममा कहिलेकाहीँ निर्णयहरू विवादित हुन सक्ने र त्यसले सोचे भन्दा फरक असर पारेमा तुरन्तै सच्याउन सकिने पनि बताउनुभयो। सरकारको काम गर्ने शैली र केही चुनौतीका कारण शुरूमा नकारात्मक कुराहरू आए पनि कालान्तरमा ती निर्णयहरू सही साबित हुने उहाँले प्रष्ट पार्नुभयो।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले विदेशमा रहेका नेपालीलाई सधैंका लागि नेपाली नागरिकता दिने गरी संविधान संशोधन भए सरकारलाई सहयोग गर्ने बताउनु भएको छ। जापान पुग्नुभएका नेता साईले एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यता अनुसार वंशजका आधारमा नागरिकता पाएका हरूका लागि संविधान संशोधन गरिए आफ्नो पार्टीको साथ रहने स्पष्ट पार्नुभयो। उहाँले गैरावासी नेपालीका पक्षमा संविधान संशोधन गर्ने प्रस्ताव आएमा राष्ट्रपाका सांसदहरूलाई आफ्नो दलका पाँच सांसदले पनि समर्थन गर्ने उल्लेख गर्नुभयो। मुखले मात्र नेपाल आऊ भनेर विदेशमा रहेका नेपालीको समस्या समाधान नहुने उहाँको भनाइ थियो।
2: गृहमन्त्री सिभन गुरूङ जिल्ला प्रशासन कार्यालय गोर्खाको अनुगमनमा पुग्नु भएको छ। उहाँले आज सार्वजनिक विदाको दिनमा पनि गोर्खा प्रशासनको नागरिकता र राष्ट्रिय परिचय पत्र फाँटमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो। त्यसक्रममा गृहमन्त्री गुरूङले सेवाग्राहीलाई समेत सिधै फोन गरेर कर्मचारीको व्यवहार र सेवा प्रभावको अवस्थाबारे सोधपूछ गर्नुभयो। सेवाग्राहीले शास्ति पाउन नहुने भन्दै एकद्वार प्रणालीबाट सेवा दिने व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार मन्त्रीको निर्देशनपछि कार्यालयले संरचना परिवर्तन गरेर भए पनि एकै ठाउँबाट सेवा दिने तयारी थालेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहका मन्त्रीहरू अनुगमन गर्ने र निर्देशन दिनमा दौड़धूप गरिरहेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज शनिबार विदाका दिन राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र बुढानीलकण्ठको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले केन्द्रबाट प्रदान भइरहेका सेवा पूर्वाधार तथा भावी योजनाबारे जानकारी दिनुका साथै सेवा विस्तार गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। उहाँले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग कर्मलाई आयुर्वेद पञ्चकर्म र योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा थप प्रवर्धन गर्दै यसको सेवा र विशेषताबारे व्यापक रूपमा जानकारी प्रवाह गर्न आवश्यक रहेको बताउनु भएको छ। यसबाट बढ़ीभन्दा बढ़ी नागरिकले केन्द्रबाट उपलब्ध सेवाको लाभ लिन सक्ने विश्वास मन्त्री मेहताले गर्नुभएको छ। मन्त्री मेहताले केन्द्रको प्राकृतिक सौन्दर्य र हरियाली वातावरणलाई थप संरक्षण तथा प्रवर्धन गर्नुपर्नेमा जोड़ दिँदै त्यसका लागि मन्त्रालयबाट आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।
2: सरकारसँग 9 बुधे सहमति भएपछि मिटर ब्याज पीड़ितहरू न्यायको आशा बोकेर आफ्नो घर फर्किएका छन्। मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सरकारी प्रतिबद्धतापछि बाराको निजगढ़मा रूखिएका 500 भन्दा बढ़ी पीड़ितहरू घर फर्किएका हुन्। लामो समयदेखि साहु महाजनको शोषण भोग्दै आएका उनीहरूले यस सहमतिलाई आफ्नो आवश्यक जित मानेका छन्। पैदल मार्चको अगुवाई गरिरहेकी लक्ष्मी घिमिरेका अनुसार आन्दोलन पूर्ण रूपमा सकिएको नभई तत्कालका लागि मात्र रोकिएको हो। सरकारले आफ्ना प्रतिबद्धता पूरा नगरे निजगढ़बाट फेरि सशक्त संघर्ष शुरू गर्ने पीड़ितहरूले चेतावनी दिएका छन्। मधेशका ग्रामीण भेगमा केही रूपियाँको ऋणलाई लाखौं पुर्याएर उठीवास लगाउने अनुचित लेनदेनका कारण धेरै परिवार समस्यामा पर्दै आएका छन्। 10 दिन अघि धनुषाबाट शुरू भएको काठमाण्डुसम्मको यो पैदल मार्चमा चितवन र नवलपरासी सहितका विभिन्न जिल्लाबाट पीड़ितहरू सहभागी थिए।
3: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटना राहत कोष बनाउन पेट्रोलियम पदार्थ र बिजुलीमा अतिरिक्त शुल्क उठाउन सरकारलाई सुझाव दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमलाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाउँदै महासंघले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीड़ितको तत्काल उद्धार उपचार र क्षतिपूर्तिका लागि दुर्घटना राहत कोष स्थापनाका लागि अतिरिक्त शुल्क उठाउन सुझाव दिएको हो। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार देशभरका गाड़ीले प्रयोग गर्ने पेट्रोल र डिजेलमा प्रति लिटर 1 रूपियाँ तथा विद्युतीय गाड़ीको चार्जिङमा प्रति युनिट 1 रूपियाँ थप शुल्क उठाएर कोषमा जम्मा गर्न प्रस्ताव गरिएको छ। यसका साथै बीमा कम्पनीहरूले लिने तेस्रो पक्ष बीमाको 1% रकम र तीनै तहका सरकारले दिने वार्षिक बजेट पनि सोही कोषमा राख्न व्यवसायीको सुझाव छ। दुर्घटनामा गम्भीर घाइते भएका तर हकदार नजुटाइएका वा सवारी धनीले खर्च बेहोर्न नसक्ने अवस्थामा यो कोषबाट उपचार खर्च बेहोर्नेछ। महासंघले हाल परिमार्जन भइरहेको सवारी ऐनमा यो व्यवस्था समेट्न माग गरेको हो।
2: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अपराध अनुसन्धान प्रणालीलाई आगामी दिनमा थप मजबूत र भरपर्दो बनाउने प्रतिबद्धता जनाएको छ। आफ्नो 16 औं स्थापना दिवसका अवसरमा ब्यूरोले विगतका उपलब्धिको समीक्षा गर्दै कानूनी शासनको सुदृढ़ीकरण तथा नागरिकको विश्वास बढ़ाउन निरन्तर लाग्ने पनि बताएको छ। स्थापना दिवसका अवसरमा आज भिस्कुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा ब्यूरोका पूर्व प्रमुखहरूसँग वर्तमान चुनौती र भविष्यको रणनीतिक मार्गचित्रबारे अन्तर्संवाद गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहित विभिन्न सरकारी निकाय विभाग र सरकारवाला संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैसँगै एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायत।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसमजन्य विपदबाट मृत्युका घटनामा कमी आउन थालेको छ। वर्खाको समयमा मौसममा आउने उतार चढ़ावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरक्ष पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी गाउँबाट।
1: आज राति र भोलि कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर इलाम झापा संखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनहु पर्वत बागलुङ म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल
2: कोशी बागमती लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको चाहिँ पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बंगालको खाड़ीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसून सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकारी पनि गर्नुपर्ने हुन सक्छ र सम्भावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन सड़क हवाई यातायात पर्वत राउन लगायत सबै सेक्टरहरूमा सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
1: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा

बारेमा प्रमुख जिल्लाधिकारीहरूले आ आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक

0: पर्ना साथ सम्पर्क गर्न अनुरोध गर्नु भएको थियो। विपद प्राधिकारीका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै ल्याउँछ, पानीले मात्रै ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिङ नारायणगढ सड़क खण्डमा ठूलो पानी परि तत्काल

0: सवारी आवागमन रोकने चितवन का सहायक प्रमुख जिलाधिकारी बारेमा प्रमुख जिल्लाधिकारीहरूले आ आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डमा ठूलो पानी परि तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लाधिकारी बारेमा प्रमुख जिल्लाधिकारीहरूले आ आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डमा ठूलो पानी परि तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लाधिकारी बारेमा प्रमुख जिल्लाधिकारीहरूले आ आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डमा ठूलो पानी परि तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लाधिकारी बारेमा प्रमुख जिल्लाधिकारीहरूले आ आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डमा ठूलो पानी परि तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लाधिकारी बारेमा प्रमुख जिल्लाधिकारीहरूले आ आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डमा ठूलो पानी परि तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लाधिकारी बारेमा प्रमुख जिल्लाधिकारीहरूले आ आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डमा ठूलो पानी परि तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लाधिकारी बारेमा प्रमुख जिल्लाधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ
2: एकै मौसममा
3: त्यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने अवधिसँग त यहाँ चाहिँ खै किन कसैले चासो गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन, चैते धान लाग्छ अनि गहुँ छरिन्छ यसैमा, त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
2: उत्पादनसँगै आमदानी पनि बढेपछि किसानलाई फाइदा, साहित्य र संगीतले व्यक्तित्व र कृतित्वमा कसरी प्रभाव पार्छ, एकजना सांसद तथा साहित्यकार संघको विशेष कुराकानी सहितको शनिबार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णयबारे जानकारी गराएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज मुख्यमन्त्री बानियालाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसक्नु भएको बताइएको हो। रहेका एमालेका 6 जना मन्त्रीलाई आज राजीनामा बुझाउन नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसदीय दलको कार्यालयले आजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध समेत गरिएको थियो, तर सबै मन्त्रीहरू हेटौडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसदीय दलको कार्यालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कुसुण्डा लगायत लोप उन्मुख समुदायमा नागरिकको संरक्षण, उत्थान, सहजी सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उक्त समुदायलाई स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गराउन संघीय सरकारसँग सिफारिश समेत गरिएको छ। आयोगले कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्न पनि निर्देशन दिएको छ। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवश्यक चिकित्सकहरूले आज काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। आफूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षणार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले चिकित्सक को ड्यूटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक प्रति अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने समेत माग गरेका छन्। दाङको सिंचाई सुविधा पुगेका स्थानमा धान रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिएको छ, तर दाङको बंगलाचुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउन भ्याइ नभएछ।
8: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामीघाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री:
9: अब के काटिसक्यो गएर, अब कोही बाँकी छ, अब बर्खे धान, अब पानी त यसको छेको हेरेर गर्नुपर्छ, त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ, बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
8: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान सुमान सिंह पुन मगर:
10: सके चैती धान फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ, अलिकति केही थोरै स्याहारमा छ, अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहार चैती धान स्याहारेर फेरि रोपेर पनि ढुङ्छौँ, भ्याउने तयारीमा छौँ। यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन, गाउँ घर आफ्नो घर छोड्न पर्दैन।
8: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगलाचुली 8 खैरेनीका किसान रूपलाल खत्री:
3: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ, धेरै जसोले स्याहारिसक्नु भयो त्यही धान, एक दुई घरको स्याहार्न बाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने अवधि छ, यहाँ खै किन पर्सेन्ट चासो गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन, चैते धान लाग्छ अनि गहुँ छरिन्छ, यसमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
8: बाँझो जमिनको उपयोगिता, खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रूकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली:
11: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ, अनि एक्लै पनि धुन्छ, मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ, अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ, अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो, अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलो हुन्छ।
8: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संगीत र साहित्यमा साधनाको विशेष महत्व।

0: घरमा चाहिँ एकदमै गाउँदिन, मेरो मुखै खाली हुँदैन।
1: राजनैतिक व्यक्तिका लागि कोमलताको विशेषता महत्व कि कठोरता, कुराकानी सहितको शनिबार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
3: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबार विशेष। भनिन्छ, साहित्य र संगीतले कृति अनि व्यक्तित्वको विकास मात्रै गर्दैन, सोचाई र व्यवहारमा पनि परिवर्तन ल्याउँछ। राजनैतिक व्यक्तिमा यी दुवै विधाको साधना र रूचि हुँदा यसको प्रभाव कस्तो हुन्छ? साथी नीलप्रकाश चन्दले नेपाली कांग्रेसका सांसद तथा साहित्यकार मनमाया विक मनुसँग कुराकानी गर्नुभएको छ।
0: कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू।
5: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो रचना?
0: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला एससी त मैले 14 वर्ष
5: कति सालतिर
0: दिएको, यो चाहिँ 57 सालतिर छपिएको।
5: ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति, त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित, त्यो दुईटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
0: स्कुलमा हुँदा एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो, गायन कला राम्रो थियो पहिले, भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो, लेख्न पनि म लेख्थे तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे, कपी गर्थे, गाउँथे स्टेजहरूमा।
5: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश?
0: सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलो चोटि स्टेजमा।
5: कसरी गर्नुभएको थियो सुनौ?

0: पछि केमा समस्या भएर
1: मेरो भोकल कर्डमा रियाज चाहिँ बढी गरेर मैले त त्यो सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन
0: मञ्चहरूमा पनि
1: थुप्रै गाउँथे कलेजमा त कहिले छोड्दिन थिएँ स्कुल कलेज अनि त्यसपछि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनुपर्छ त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नुभयो
1: त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको सुरु हो विवाह भइसकेपछि फरक जीवन त्यसो त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जाने त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाद बस्नु पर्यो कि त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा सुट भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु
0: त्यसपछि झन्
1: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो त्यहाँ चाहिँ मैले बच्चालामा सीता शेर्पाको कविता वाचन गरेँ त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो कन्ठ
0: आउँदैन
1: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरेको कार्यक्रमको त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ म अध्यक्ष भएँ त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ विराटनगरको साहित्यकार विवास पोखरेल हुनुहुन्छ उहाँ प्राज्ञित हुनु अनि उहाँले चाहिँ तिम्रो अब पहिलो लेखाइ हो कविता खासै राम्रो छैन होला भन्नुभयो मैले सबै कविता अहिले हतार नगर भन्नुभयो अनि उहाँलाई सबै कविता पठाएर उहाँले पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो अनि मैले छापेँ अनि पहिलो कृति त्यसै
0: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ
1: एकदमै म गौरवाचार्य विश्वभाषा पुस्तकालय
0: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि
1: मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू
0: पछि चाहिँ संयुक्त संग्रह पनि
1: हजुर हजम्बरी अक्षय भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो त्यहाँ मेरो कविताहरू छन् एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन् त्यहाँनिर मेरो बायोग्राफी सहितै छ धेरैवटा उसले चाहिँ
0: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने
1: हजुर मेरो तयारीमा छु म
0: कविता संग्रह
1: हजुर कविता संग्रह
0: भनेको अलि बढी
1: कविता नै मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले कविताबाटै म चिनिएको भएको कारणले म कविता नै गरी लेख्छु
0: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा फरो रूपमा उत्रिनुको लागि गाह्रो भयो तपाईँलाई
1: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद अलिकति तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन
0: जहाँ पुग्दैन रवि त्यहाँ
1: त्यो त हो हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु हो परिकल्पना एउटा साहित्य आविष्कार पनि हो त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकार पछि हुने कुरा पनि अगाडि मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि मलाई यो जेन्जी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो त्यो भाव आयो होइन पछि चाहिँ त्यो देखियो कि
0: सम
2: नेपालमा बंगलादेशको खाड़ीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले आज राति र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित भएका छन्। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने तयारी गरेको छ। संस्थापन पक्षसँग पार्टी एक हुने सम्भावना कमजोर बनेको भन्दै काँग्रेसको देउबा समूहको निष्कर्ष छ। कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश छ भने देशभर 72% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा धान खेती हुँदा दाङका किसान चैते धान रोपेका किसानलाई भेट्ने भाइ भएको छ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ भने विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराति फ्रान्स र इङ्ल्याण्ड भेट्दैछन्। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 3 गते बिहान 6 बजे साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार।

0: पहिलो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकी उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-493-495
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन
4: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
3: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
4: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
3: नेपाली विनिमय दर सुनसादीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
2: खेतमा पानी जमाइ राख्ने,
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासु।
0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाको एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
3: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनसादीको दरले, मौसम तथा सरकारी विधान।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: संविधान संशोधन प्रतिवेदनमा राष्ट्रपाको एकलौटी, रोकिएका छैनन् सड़कमा असन्तुष्टिका स्वर, जनप्रतिनिधिका 96 पद रिक्त, बैंकको ढोका भन्दा साउको दैलो सजिलो, दुईटीआई ज्येष्ठ नागरिक स्वरोजगार, वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै छापाका लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको डोला गाउँलाई वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने शीर्षकको शुभ समाचार।
1: डडेलधुराको आलिताल गाउँपालिका वड़ा नम्बर 8 स्थित डोला गाउँलाई आगामी दुई वर्षभित्र पूर्ण रूपमा वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने भएको छ। किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय सरकार र गाउँवासीसँगको सहकार्यमा यो अभियान शुरू गरेको हो। प्रकृतिमै रमाऊ, प्रकृतिमै कमाऊ, वातावरण मैत्री डोला गाउँ मिलेर बनाऊ भन्ने नाराका साथ शुरू गरिएको यस कार्यक्रमका लागि प्रारम्भिक घरधुरी सर्वेक्षण सम्पन्न भइसकेको छ। 165 घरधुरी रहेको यस गाउँलाई नमूना बनाउन संस्थाले सुदूरपश्चिम प्रदेश सरकार र आलिताल गाउँपालिकासँग सम्झौता समेत गरिसकेको छ। अभियानकै कार्यक्रम स्वरूप संस्थाले डोला गाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादन सम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोला गाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमूना गाउँका सदस्यहरूलाई निशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ। बेर्ना वितरण कार्यक्रममा बोल्दै आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्की र उपाध्यक्ष मैना कुमारी रावलले सहकारी संस्थाको यस उदाहरणीय कार्यको प्रशंसा गर्नुभयो। उहाँहरूले वातावरण मैत्री गाउँ विकासका लागि स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। आन्दोलन प्रदर्शन र धरनाको पर्याय बनेको माइतीघर मण्डलामा शनिबार दिउँसो 2:30 बजे सेतो कोट लगाएका केही युवा एकाएक आइपुगे अनि कागजको मास्क लगाउन थाले, जसमा लेखिएको थियो हामी अरूलाई निको पार्छौं, हामीलाई कसले निको पार्छ। मास्कभित्र अर्को मास्कले मुख छोपिएको दृश्य थियो, जसमा लेखिएको थियो पीड़ित डाक्टर, जसमा डाक्टरको आँखाबाट आँसु बगिरहेको देखाइएको थियो। उनीहरू विभिन्न अस्पतालमा इन्टर्नशीप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सक हुन्। प्रशिक्षार्थी डाक्टर र मेडिकल अधिकृतलाई श्रम ऐन 2074 तोकेको भन्दा बढ़ी खटाएर श्रम शोषण गरिएकाले प्रदर्शनमा उत्रिनु परेको डाक्टर कृष्ण सेढारीले बताएका छन्। श्रम ऐन बमोजिम दैनिक अधिकतम दिनमा 12 घण्टा अर्थात सातामा 72 घण्टा काम र एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने हो उनले भने, तर त्योभन्दा बढ़ी काम गरिएको छ, डाक्टरले आराम गर्न पाउने अवस्था पनि छैन, त्यसैले प्रदर्शनमा आउनु परेको हो। अर्का डाक्टर प्रज्ञान बस्नेतले रातभरि नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ लेखेको पोस्टर बोकेका थिए। यो विषय उठाएको हाम्रा लागि मात्र होइन, गरीब जनताले सेवा पाउने नेपालको वीर अस्पताल त्रिवीर शिक्षण अस्पतालहरूमा रातभरि नसुतेको डाक्टर, 26 घण्टासम्म सुत्न नपाएको डाक्टर उपचार गर्न किन विवश छ भनेर राज्यलाई प्रश्न गर्न खोजेका हौं उनले सुनाएका छन्। 24 घण्टासम्म नसुतेको मान्छेले उपचार गर्नु भनेको रक्सी खाएको मान्छेले उपचार गरे सरह उनको भनाई छ। सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको करिब 2/3 बहुमतको शक्तिशाली रासोपा सरकारले जन अपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ घटेको छैन। तालेन्द्र शाह प्रधानमन्त्री बने यथा असार मसान्तसम्म 800 भन्दा बढ़ी प्रदर्शन र धरना काठमाण्डुमा मात्रै भएका छन्। चिकित्सकदेखि बलात्कार पीड़ितसम्म, मिटर ब्याज पीड़ितदेखि प्रहरी कार्यवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीघर र सिंहदरबारका सड़कमा गुन्जिरहेका छन्। सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
2: संविधान संशोधनका लागि बहसपत्र कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई प्रतिवेदन बुझाएको छ, तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका बहसपत्र कार्यदल संयोजक असीम शाहले असार 32 प्रधानमन्त्री कार्यालयमा बुझाएको प्रतिवेदनलाई रासोपा बाहेक सबै राजनीतिक दलले अपनत्व लिएका छैनन्। कार्यदलले बुझाएको प्रतिवेदनका सन्दर्भमा सदस्यहरूले नै अनभिज्ञता प्रकट गरे। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार असीमको नेतृत्वमा गठित उक्त कार्यदलले संविधान संशोधन गर्ने वा पुनर्लेखनको तयारी गर्ने भन्ने अन्यल चिर्न नसक्दा 7 राजनीतिक दलका प्रतिनिधिहरूले कार्यदल बहिष्कार गरेका थिए। कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र तराई केन्द्रित दलहरू समेतलाई सदस्यका रूपमा राखिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र तेस्रो ठूलो दल नेकपा एमाले शुरूबाटै बैठकमा सहभागी जनाएनन्। कंग्रेसले आफ्नो प्रतिनिधि शुरूबाटै नपठाएको कंग्रेस उपसभापति एवं पार्टीको तर्फबाट संविधान संशोधन सुझाव समितिकी संयोजक पुष्पा भूषालले बताइन्। त्यस्तै नेकपा एमाले शुरूआती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको थियो। असारको अन्तिम हप्ताबाट नेपाल कम्युनिष्ट पार्टी, नेकपा, लोसपा, जसपा र राजमो सहित 4 दलले लिखित असहमति जनाएर कार्यदलबाट बाहिरिएको नेकपाका नेता देव गुरूङले बताए। त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहसपत्रमा सहभागी भएको छैन। संयोजक शाहले पहिलो बैठकमा संविधान संशोधन प्रक्रिया राष्ट्रीय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताएका थिए। उनले पछिल्लो 3 महिनामा सबै दलको सहभागिता गराउन भने सकेनन्। संविधान संशोधन मस्यौदा प्रतिवेदनमा रासोपाको एक लौटी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: न नेपालको राजनीति यति बेला अत्यन्तै संवेदनशील मोड़मा उभिएको छ। सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको मुख्य नारा दिएर आफ्नो कार्यकाल अगाडि बढ़ाए पनि व्यवहारमा भने राजनीतिक प्रतिशोध र लोक रिज्यायलाई प्रश्रय दिएको स्पष्ट देखिन थालेको छ। मालेन्द्र शाह नेतृत्वको सरकारले सत्ता सम्हालेपछिका दिनहरूमा विपक्षी दलका शीर्ष नेता, उच्च पदस्थ व्यक्तिहरू र प्रतिष्ठित व्यवसायीहरूलाई निशाना बनाउने क्रम तीव्र रूपमा बढ़ेको छ। बिना अनुसन्धान पहिले थुन्ने अनि मात्र सुन्ने जुन शासकीय शैली र प्रवृत्ति पछिल्लो समय राज्यका अनुसन्धान निकायहरूमा हावी भएको छ। यसले समग्र लोकतान्त्रिक अभ्यास, विधिको शासन र अनुसन्धान निकायहरूको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खड़ा गरेको छ। हालै मात्र पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरणको गम्भीर आरोप लगाएर पक्राउ गरिनु र अन्तत विशेष अदालतले बिना धरौटी साधारण तारीखमा रिहा गर्न दिएको आदेशले सरकारको नियत र अनुसन्धानको फितलोपनलाई छर्लंग पारेको छ। पर्याप्त प्रमाण भए पूर्वपक्षका लागि थुनामा नपठाए पनि महँगो धरौटी माग्ने अभ्यास हुन्छ, तर विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले एक रूपियाँ पनि धरौटी माग्न आवश्यक देखेन। यो घटना पहिलो पटक भने होइन। पालिन्द्र सरकार आएपछि राजनैतिक प्रतिशोधको श्रृंखला निकै लामो बन्दै गएको देखिन्छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई समेत सरकारले यस्तै शैलीमा पक्राउ गरेर थुनेको थियो, तर पछि अदालतले साधारण तारीखमा रिहा गरिसकेको छ। यसै गरी पूर्व मन्त्री दीपक खड्काको पक्राउ र थुना सम्बन्धी प्रक्रिया नै गैर कानूनी ठहर गर्दै सर्वोच्च अदालतले उहाँलाई तत्काल रिहा गर्न आदेश दिएको थियो। खड्कालाई पक्राउ गर्दा प्रयोग गरिएको कानूनी आधार र त्यसपछिका म्याद थपका निर्णयहरू दुवैमा गम्भीर त्रुटि रहेको ठहर गरेको थियो। एकातिर अदालतले प्रमाणको अभावमा पौडेललाई रिहा गरेको छ भने अर्कोतर्फ यस निर्णयपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले न्यायालयमाथि नै प्रश्न उठाएका छन्। सत्ता र प्रतिपक्ष बीचको द्वन्द्व अब न्यायिक निर्णयमाथिको बहसमा गएर ठोकिएको छ। विष्णु पौडेलको रिहाईप्रति असन्तुष्टि जनाउँदै रासोपा सांसद यज्ञ मणि नेौपानेले सामाजिक सञ्जाल मार्फत न्यायालय पुनसंरचनाको प्रश्न उठाएका छन्। उनले लेखेका छन्, विगतका केही श्रृंखलाबद्ध घटनाक्रमले स्पष्ट पारिरहेको छ, न्यायालय पुनसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। त्यसै गरी रासोपाकी अर्की सांसद टीका संग्रौलाले सहकारी ठगी सम्बन्धी मुद्दा खेपिरहेका आफ्नो पार्टीका सभापति रविलाम छानेको विषयलाई झिकेर न्यायालयको दोहोरो मापदण्डमाथि प्रश्न गरेकी छन्। सरकारको यो पहिले थुन्ने अनि सुन्ने कार्यशैलीले राजनीतिक वृत्तमा मात्र होइन देशको आर्थिक मेरुदण्ड मानिएको निजी क्षेत्रलाई पनि नराम्ररी त्रसित र आतंकित बनाएको छ। मुलुकको अर्थतन्त्रमा 80% भन्दा बढ़ी योगदान दिने निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण सधैँ शंकाको घेरामा रहने अपराधी जस्तो देखिनु अत्यन्त दुःखद कुरा हो। नरेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको 100 दिन पूरा गरिरहँदा बाहिरबाट केही नीतिगत सुधारहरू झिल्काहरू देखिए पनि भित्रभित्र व्यवसायीहरू निकै डराएका छन्। सुशासनको नाममा पुराना र विवादित फाइलहरू पल्टाउने प्रक्रिया आफैमा नराम्रो होइन, तर ती प्रक्रियाहरू कुन नियत र उद्देश्यले अगाडि बढ़ाइएका छन् भन्ने प्रश्न बढ़ी महत्वपूर्ण हुन्छ। प्रतिशोधको राजनीतिले कानूनको शासनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
2: जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपनिर्वाचन नहुने शीर्षकमा गोर्खापत्रमा खबर छ। स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी 26 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो, जति स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारे थप प्रस्ट्याउँदै भन्नुभयो, संक्रमणकालीन अवस्थामा नै वर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो रहेन। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आयो। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनुअघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ।
1: मनसून प्रणाली थप सक्रिय भएको छ। मनसून प्रणाली सक्रिय हुँदा वर्षा पनि धेरै हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली उत्तर पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसून थप सक्रिय भएको हो। मंगलबारसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा हुनेछ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै आइतबार मनसून थप सक्रिय भई ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। न्यूनचापीय रेखाले अबकै एक हप्ता नेपालमा वर्षाको आउजाउ बाक्लो हुने सम्भावना बलियो देखाएको जलवायु विज्ञहरूले बताएका छन्। बंगालको खाड़ीमा बनेको वर्षा गराउने प्रणालीले आगामी एक हप्तासम्म मनसूनी वर्षा नेपालको अधिकांश भागमा सक्रिय हुनेछ। मध्यपहाड़ी भागमा राम्रो वर्षा हुनेछ भने बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीले नेपालका धेरै ठाउँमा वर्षा गराउने जनाइएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
2: दुई तिहाई ज्येष्ठ नागरिक व्यवसायमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्, जसमध्ये 68.8% ज्येष्ठ नागरिक स्वव्यवसायमा वा स्वरोजगार छन्। स्वव्यवसायमा रहेका ज्येष्ठ नागरिक पुरूषको संख्या 72.2% छ भने महिलाको संख्या 64.3% छ। यसले उमेर ढल्किँदै गए पनि ठूलो संख्यामा ज्येष्ठ नागरिक आर्थिक गतिविधिबाट पूर्ण रूपमा अलग नभएको देखाउँछ। नेपालमा 60 वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। उनीहरूको सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सम्मानका लागि नेपाल सरकारले विभिन्न व्यवस्था गरेको छ। 70 वर्ष पुगेका नागरिकहरूलाई मासिक 4,000 वृद्ध भत्ता समेत दिने गरिएको छ। दुई तिहाई ज्येष्ठ नागरिक स्वरोजगार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: रौतहटको गरूडा नगरपालिका एक जयनगरकी 40 वर्षीय सेहरा खातुनले 17 माघ 2073 घर खर्च चलाउन गाउँकै साउ जय मंगल महतोसँग 1,50,000 रूपियाँ सापटी लिए। महतोले वार्षिक 36% ब्याज दिने शर्तमा एक वर्षको भाकामा ऋण दिए। आफूले दिएको रकम जोखिममा पर्ने भन्दै उनले मूलधनको 6,00,000 रूपियाँको तमसुकमा खातुनलाई ल्याप्चे लगाउन बाध्य पारे। खातुनले 2,00,000 तिरिसक्दा पनि ऋण चुक्ता भएको छैन। रौतहटके वृन्दावन नगरपालिका 5 का शिवशंकर महतोले गुजरा नगरपालिका 8 का शिवप्रसाद राय यादवबाट 2072 सालमा घर बनाउन भन्दै 27 लाख रूपियाँ ऋणले उनले 100.3% दरले ब्याज तिर्ने भनेर एक वर्षका लागि कागज पनि गरे। सँगै 1 बिघा 4 कठा जमीन रजिस्ट्रेशन पास नै गरेर यादवलाई दिए। महतोले एक वर्षमा ब्याज र सारा तिर्न सकेनन्, तर 6 वर्षपछि 25 लाख रूपियाँ तिरे। यादवले भने 1 बिघा 4 कठा जमीन 84 लाखमा बेचिसकेका रहेछन्। महतो भन्छन्, मैले 25 लाख तिरे, अझै लाखौं रूपियाँ तिर्न भन्छन्, जग्गा बेचिसकेछन्, अब म के गरू। खातुन र महतो मिटर ब्याज पीड़ितका प्रतिनिधि पात्र हुन्। साहु महाजनको चर्को ब्याज असुलीले यस्ता हजारौं नागरिकको उठीवास लागेको छ। मिटर ब्याज पीड़ितलाई न्याय दिलाउन भन्दै 2079 गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगका अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा 24,000 भन्दा बढ़ी पीड़ितको उजुरी छ। पीड़ितले 36% ब्याज र कतिपय अवस्थामा ब्याजको पनि ब्याज अर्थात स्याज तिर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। कतिपय पीड़ित पनि 48%सम्म ब्याज लिने गरेको बताउँछन्। मिटर ब्याजको समस्या नयाँ भनी होइन, केही वर्ष यता मिटर ब्याज पीड़ितको आन्दोलन, सरकारसँग सहमति, सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनको चक्र चलिरहेको छ। सरकार र मिटर ब्याज पीड़ित बीच शुक्रबार 4थो पटक सहमति भएको छ, तर समाधान कहिले हुन्छ भन्ने सुनिश्चित छैन। मिटर ब्याजको यो समस्याले मुलुकको वित्तीय नीति र समावेशी वित्तीय पहुँचका लागि राज्यले अघि बढ़ाएका नीति तथा कार्यक्रमको उचित औचित्यमा भने प्रश्न उठाइरहेको छ। मुलुकको वित्तीय प्रणालीमा आम नागरिकको सहज पहुँच स्थापित हुन नसक्दा तथा नागरिकको आवश्यकता अनुसार सेवा दिन नसक्दा साउ महाजनबाट चरको ब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको विज्ञहरूले टिप्पणी गरेका छन्। बैंकहरूको ब्याज दर निकै कम छ। वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याज दर 6.67% छ। बैंकहरूमा ऋण दिन मिल्ने रकम 15 खर्ब 60 अर्ब रूपियाँ हारारी छ। तर आम नागरिक बैंकमा नगई साहु महाजनबाट 48%सम्म ब्याज दरमा ऋण लिइरहेका छन्। बैंकको ढोका भन्दा साहुको दैलो सजिलो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
2: बेलायतमा नेपाली वस्तुको निर्यात नेपालले शून्य भन्सार दरको सुविधा दावी नै गरेन शीर्षकमा आर्थिक अभियान राष्ट्र दैनिकमा यो खबर छापिएको हो। बेलायतले नेपालका झण्डै 100% वस्तुमा शून्य भन्सार दरको सुविधा दिए पनि विभिन्न वस्तुको निर्यातमा नेपालले सो सुविधा उपयोग नगरेको बेलायतको व्यवसाय तथा व्यापार विभाग DBT ले जनाएको